0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 19 गते शुक्रबार, जुलाई 3 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो। सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
1: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै। आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
0: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
1: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार। इरानद्वारा हर्मुज जलमार्गमा कडाई।
0: र विश्वकपमा स्पेन अन्तिम स्वरमा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला T20 विश्वकपको फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, नेपालीहरूले घुमघाममै 4.5 खर्ब खर्च गरेको प्रसंग।
1: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र सोही दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समेत देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ, जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
0: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 4.75 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च, बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गारहस्ते उत्पादन जीडीपीको 44.87% बराबर पुगेको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङदामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पर्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता लगाउन सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी, बढ़ेको जलस्तर र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भए गाड़ी सुर्खेत बस पार्कबाट छुट्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएमसँग बताउनुभयो।
3: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पाठ पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाड़ीहरू पनि। त्यो गाड़ीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा। त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ।
0: अब डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्न सकिनेछ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समितिको बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29 घ 1 विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ।
1: सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षक सरूवा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब एउटै विद्यालयमा 3 वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा सरूवा गर्न सकिने व्यवस्था गरिएको हो। तर अपाङ्गता भएका, अरूको सहायतामा हिडुल गर्नुपर्ने अशक्त, गर्भवती तथा 2 वर्षभन्दा कम उमेरका बालबालिका भएका महिला शिक्षकका हकमा पनि यो व्यवस्था लागू हुने छैन। नियमावली अनुसार आधारभूत तहका कक्षागत शिक्षकलाई सोही तह को रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्रै सरूवा गर्न सकिनेछ। शिक्षक सरूवा अवकाश, मृत्यु, स्वैच्छिक अवकाश, बर्खास्त तथा नयाँ दरबन्दी थपिएपछि विद्यालयले शिक्षक पद रिक्त भएको मितिले 7 दिनभित्र केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अध्यावधि गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्नेछ। अनिवार्य अवकाशका कारण पद रिक्त हुने अवस्थामा भने 30 दिन अघि नै सरूवा प्रक्रिया शुरू गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तहले रिक्त पदको अवस्था अध्ययन गरी सरूवा गर्ने वा शिक्षक सेवा आयोग मार्फत पदपूर्ति गर्ने भन्ने निर्णय 7 दिनभित्र गर्नुपर्नेछ। सरूवाका लागि विद्यालयले कम्तीमा 15 दिनको सूचना प्रकाशित गर्नुपर्नेछ।
0: आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ पहिले 5% कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र

0: अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को

0: भएकोका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पहिलो पृष्ठमै अब अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ। यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग हुने भएको छ। सर्वोच्चको फूलकोर्टले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ। त्यसै गरी 966 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमै खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाडौँबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातालमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा कायकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहुँ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
1: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुमवासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बडियाताल गाउँपालिका 4 खैरिन स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षको प्रहार शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खड्काले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 अर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षकमा अर्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको हो। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औषधभन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार नभएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइसल्याण्डको टेरिफिरमा पुगेको एक पानी जहाज सम्बन्धी

0: हन्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टिनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो, जसमध्ये 3 जनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कडाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्वाध रूपमा खोल्ने सहमति भएको थियो।
1: ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। शुरूदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान पाउने 9 बजे प्रतिस्पर्धा हुनेछ। भोलि बिहान पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे आम्ने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। 170 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ सामु टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
0: नयाँ आर्थिक वर्षबाट 3% दरले लाग्ने शिक्षा समता शुल्क, अभिभावकलाई पर्ने भार र सकारात्मक पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती र बाली।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ। बजेट वक्तव्यमा निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असूल उपर गरिने भनिएको छ। सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन्। यस विषयमा साथी लील प्रकाशनले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ।
8: डाक्टर बगराम भट्टराई अर्थमन्त्री हुँदाखेरिको बेलादेखि नै यो विषयमा हामीले विमति जनाउँदै आइरहेका छौँ,
9: शुल्क उठाउने विषयमा
8: किनभने हामी भन्दैछौँ राज्यले सबै व्यवस्था मिलाओस्, राज्यले जिम्मेवारी लियोस्, शिक्षा र स्वास्थ्य भन्ने एकातिर हामी त्यो भन्दैछौँ, अर्कोतिर फेरि राज्यले फेरि त्यहीमाथि नै अर्को कर थुपार्ने काम, यो चाहिँ विरोधाभास भयो, यो चाहिँ गर्न हुँदैन। किनभने कर लिने त्यो क्षेत्र होइन, त्यो क्षेत्र कर आर्जन गर्ने राज्यलाई आर्जन गर्ने क्षेत्र होइन, त्यसको आर्जन त हुन्छ सामुदायिक संस्थागत विद्यालयमा ट्याक्सको एउटा लिमिटेसन तोकिरहेछ, त्यो माध्यमबाट गरौँ, कमाइको आर्जनको माध्यम गरौँ बरु, कति उहाँले आर्जन गर्नुहुन्छ, कति उहाँहरूले वर्षमा अर्को चाहिँ स्रोत साधन जुटाउनुहुन्छ, बरु त्यसको कति पर्सेन्ट उहाँहरूले प्राप्त राज्यले प्राप्त गर्ने त्यो चाहिँ बरु गरौँ, त्यो राज्यको हितमा हुन्छ। तर सिधै अभिभावकहरूलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा 30% भनेर अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
9: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछु भन्यो, तर यसबाट अभिभावकबाट सिधै उठाउँछु भनेर त कहीँ पनि उल्लेख गरेको छैन त,
8: यसको मर्का त अभिभावक पर्छ।
9: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकमा पर्छ भन्ने हो।
8: माध्यम चाहिँ विद्यालय भए पनि लिने स्थान लिने भनेको त वर्ग त अभिभावक
9: भनेको निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा बढाउँछन् भन्ने तपाईँको चिन्ता होइन?
8: अनि त्यो व्यावहारिक छैन भन्ने हाम्रो
9: होइन चिन्ता तपाईँहरूको त्यो हो कि
8: चिन्ता
9: हो। त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिमीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपटक तपाईँहरूले बैठक कहाँ कहाँ गर्नुभयो?
8: अनि यहाँले प्रश्न कुरा गर्नुभयो, जस्तै हामीले यो विषयमा के गर्यौँ भने एउटा विज्ञप्ति प्रारम्भ,
9: विज्ञप्ति त निकाल्नु भयो तपाईँले, जस्तो प्याप्सन एन्ड प्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
8: भनिसक्यो हामीले, त्यो भनिसक्यो तपाईँहरूले अहिले मौजुद शुल्कबाट तपाईँहरूले तिर्ने भने चाहिँ हाम्रो भन्नु केही छैन, तर यसमा थप व्यवहार अभिभावकले पर्ने गर्यो भने हाम्रो विमति छ भनेर हामीले प्रश्न भनिसक्यो।
9: अनि उहाँले के भन्नुभयो
8: भने त्यसमा चाहिँ उहाँहरूले हामी कहाँ तिर्छौँ त्यसरी पनि भनिरहेछ, तर हुँदैन भने यही कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा, तपाईँहरूले अहिले लिएको शुल्कमा चाहिँ जो छ एउटा एक खालको कम्प्रोमाइज गरेर लिनु भएको छ त्यहाँको अभिभावकहरूसँग अथवा त्यहाँको स्थानीय शिक्षा चाहिँ के अरे निकायहरूसँग तपाईँ जुन किसिमको एउटा चाहिँ सहमति गरेर शुल्क तोक्नु भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन, तर अब थप तपाईँहरूले अभिभावकलाई व्यवहार गर्ने हो भने हाम्रो त्यसमा विमति हुन्छ, त्यो चाहिँ हाम्रो अभिभावक लेख्नु छैन। र अहिले पनि हामीले ठाउँ ठाउँमा भनिरहेको छौँ यो राज्यले यसरी हजुवा किसिमबाट जुन किसिमको अभिभावकलाई तागोमा पर्ने गरी जुन शुल्क ल्याउने बाटो घुमाउरोबाट जुन गरिरहेछ यो अभिभावक हितमा छैन, त्यसकारण तपाईँहरूले यसमा विरोध जनाउनु होला, यो चाहिँ हितमा छ, यसो गर्न हुँदैन। र इभन अहिले लिएको शुल्कमा पनि तपाईँहरूको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन, सुविधामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हुनुहुन्न, यसमा पनि लिएको शुल्कमा पनि हामीले क्वेसन गरिरहेछौँ।
0: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10,00,000 जरिवाना, नेपालीहरूले घुमघाममै खर्च गरे एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै,
0: बर्डफ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै, आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना,
1: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू, 3 वर्ष सेवा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता, सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति,
0: हन्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा, भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई,
1: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै, दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
0: साझा खबर सक्नु अघि अब कार्टुन हामीले आजको कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई अविनले बनाउनु भएको छ। पछिल्लो समय ट्राफिक प्रहरीले लिने जरिमानाको विषय निकै चर्चाको विषय पनि बनिरहेको छ भने कतिपयले आलोचना पनि गरिरहेका छन् भने यसलाई कतिले समर्थन पनि गरिरहेका छन्। यो कार्टुनमा जलमग्न भएको काठमाडौँ जस्तो देखाउन खोजिएको छ। यहाँ दुईजना व्यक्ति आधा शरीर पानीमा डुबेको छ र एकजना ट्राफिक जस्ता देखिने व्यक्ति छन् भने अर्का एकजना सर्वसाधारण जस्ता देखिने व्यक्ति छन्। दुईजना बीचको कुराकानीमा तल यस्तो लेखिएको छ। रोकिरा होइन भन्या चलाइरा बाइक हरायो क्या।
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। हामी दुई भाइ फेरि पनि आजको अध्ययन लिकन हजुरको माझमा उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि आफ्नो रेडियोको सामुने आजको अध्ययनको निम्ति एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन आजको हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमलाई निरन्तर अघि बढाउँ। दाइ, हामीले अघिल्लो अध्ययनमा रोमीको पुस्तकबाट मानिसको परमेश्वरसँगको सम्बन्ध बारेमा चाहिँ अध्ययन गर्दै थियौं भने आजको अध्ययनमा चाहिँ हामीले के विषयमा रहेर आजको आत्मिक शिक्षालाई चाहिँ लिनेछौं त
2: भाइ? हामीले जसरी अघिल्लो अध्ययनमा परमेश्वरसँगको सम्बन्धको कुराहरूलाई लिएर यो अध्ययनको यात्रालाई आशिषमय बनाएका थियौं, त्यसै गरी नै आजको अध्ययनमा पनि हामी एक आत्मिक र व्यावहारिक शिक्षालाई थाहा गर्न जाँदैछौ।
1: तपाईँले भन्नुभयो कि दाइ, आत्मिक र व्यावहारिक शिक्षा, त्यसमा के कुराहरू रहेछन् दाइ? त्यसलाई केही स्पष्ट रूपमा तपाईँ हामीलाई बताउन सक्नुहुन्छ?
2: त्यो एक महान र आवश्यक कुरा हो कि हामीले जसरी संसारमा हुँदा परमेश्वरलाई आराधना गर्दछौं, हामीले के गर्न हुने, के गर्न नहुने, हामी कसरी जिउने भन्ने कुरा सिकाउने सल्लाहकार यानि कि पवित्र आत्मासँगको सम्बन्धको कुरालाई हामीले यो अध्ययनको यात्रामा थाहा गर्दै जानेछौं।
1: पवित्र आत्मासँगको सम्बन्ध, यो त आशिषमय मात्र नभएर रोचक अध्ययन पनि हुने रहेछ कि के हो दाइ? संसारमा हाल मानिसहरू पवित्र आत्माको कामलाई लिएर धेरै कुरा गरिरहेका छन्, होइन त दाइ?
2: तपाईँले भन्नुभएको ठिक हो। मानिसहरूमा पवित्र आत्माको बारेमा धेरै थरीका विचारहरू छन्, तर भाइ, हामीले जान्नुपर्छ कि जो ख्रिष्टमा छ उसको परमेश्वरसँगको सम्बन्ध, मानिसहरूसँगको सम्बन्ध, साथीभाइ र मण्डलीसँग, छिमेकीसँगको सम्बन्ध कस्तो छ भन्ने कुरा, यही शिक्षालाई हामीले आजको यो अध्ययनमा थाहा गरेर त्यो आत्मिक लाभ उठाउनेछौँ।
1: तपाईँले भन्नुभएको कुरा दाइ, हामीले यो पवित्र आत्मासँगको सम्बन्धको कुराहरूबाट थाहा पाउन सक्छौ होला त?
2: हो भाइ, यी सबै कुराहरू हामी आजको यो मुक्तिको मार्ग अध्ययनको यात्रामा थाहा गर्नेछौ कि पवित्र आत्मासँगको सम्बन्धले हामीलाई के गराउँछ भन्ने सत्यतालाई थाहा गर्नेछौ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमको अध्ययन यात्रालाई शुरू गरौं र त्यो सत्यतालाई थाहा गरौं।
3: मित्र, बाइबल अध्ययनको क्रममा आज हामी रोमी 12 अध्याय पद 3 21 पदसम्मबाट देख्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं परमेश्वरसँगको सम्बन्ध। आज हामी सबभन्दा पहिले देख्नेछौ आत्माको वरदानहरूसँग सम्बन्ध। रोमी 3 अध्यायको 3 पदमा भनिएको छ, किनभने मलाई दिइएको अनुग्रहद्वारा तिनीहरूमध्ये हरेकलाई म भन्दछु जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ, तर परमेश्वरले हरेकलाई बाढी दिनुभएको विश्वासको नाप बमोजिम सुबुद्धिले सम्झ। पाउलाई दिएको अनुग्रह त्यो चाहिँ प्रेरित हुनका निम्ति परमेश्वरले तिनलाई दिनुभएको विशेष नियुक्ति हो। नियुक्तिहरूको साथसाथै यो अनुग्रह चाहिँ प्रेरितको काम गर्नुको निम्ति शक्ति हो। मण्डलीहरूलाई स्थापन गर्नु, सुसमाचार प्रचार गर्नु र विश्वासीहरूलाई शिक्षा र अर्थ दिनु भन्ने नै पाउलको प्रेरितको काम थियो। यहाँ पाउल भन्छन् कि हामीले आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढी सम्झनु हुँदैन, अथवा हामीले आफ्नो विषयमा ठिक ठिक सम्झनु पर्छ। हामी आफैलाई तुच्छ नसम्झौं, किनभने यसो गरेर नकली नम्रता मात्र देखिन्छ। अर्कोतिर हामी आफैलाई उच्च नसम्झौं, किनभने त्यो चाहिँ घमण्डको काम हो। यसकारण हामी आफैलाई यसरी सम्झनु पर्छ, अर्थात हामीले आफैले आफैलाई उहाँले दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सम्झनु पर्छ। यहाँ लेखिएको विश्वास चाहिँ साधारण विश्वास होइन, तर परमेश्वरले दिनुभएको विशेष वरदान हो, जुन वरदान हामी विश्वासमा प्रयोग गर्दछौं। कोही विश्वासीहरूलाई प्रचार गर्ने वरदान दिइन्छ, कसैलाई शिक्षा दिने अथवा सेवा सत्कार गर्ने वरदान इत्यादि दिइन्छ। चार पाँच पदमा भनिएको छ, किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अंग हुन्छन् तर सबै अंगहरूको एकै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं हामी पनि ख्रिष्टको एउटै शरीर हौं र भिन्न भिन्नै एक दोस्रोका अंग हौं। परमेश्वरले शरीरका विभिन्न अंगहरूलाई विभिन्न कुशलता दिनुभएको छ। ख्रिष्टको मण्डली एउटा शरीर जस्तै हो र हाम्रो प्रत्येक विश्वासीलाई वा हामी प्रत्येक विश्वासीलाई विभिन्न वरदानहरू अर्थात कामहरू दिनुभएको छ। हामी प्रत्येक एक अर्काका अंग हौ, यसकारण हामीले आफ्ना वरदानहरू एक अर्काको सहायताको निम्ति र फाइदाको निम्ति र मण्डलीको उन्नतिको निम्ति प्रयोग गर्नुपर्दछ। छ पदमा भनिएको छ, अब हामीलाई दिइएको अनुग्रह अनुसारका वरदानहरू विभिन्न भएका हुनाले हामी ती प्रयोग गरौं। अगमबाडीको हो भने त विश्वासको परिणाम अनुसार हामी अगमबाडी बोलौ। यहाँ उल्लेख भएको वरदानहरू ग्रीक शब्द हो करिस्माटा, जुन उही शब्दको मूल भागबाट आउँदछ जुन अनुग्रह शब्दको लागि आउँदछ। यसलाई ग्रेस यानि अनुग्रह वा सितैको उपहार वा फ्री गिफ्टको रूपमा अनुवाद गर्न सकिन्छ, अनि त्यही नै परमेश्वरको आत्माले तपाईंलाई दिनुहुन्छ। उहाँले मण्डलीका विश्वासीलाई यी वरदानहरू दिनुभयो जोसँग अगमबाडीको वा शिक्षकको वरदान दिनुभएको थियो। भनिएको छ, हामीलाई दिइएको अनुग्रह अनुसारका वरदानहरू, मतलब ख्रिष्टका शरीरका सबै अंगहरूसँग वा विश्वासीहरूसँग वरदान छ। भनिएको छ, हामीलाई दिइएको अनुग्रह अनुसारका वरदानहरू विभिन्न भएको हुनाले हामी ती प्रयोग गरौं। विभिन्न वरदान भनेको विभिन्न प्रकारका वरदान भनेको हो। यसको मतलब यो होइन कि कुनै विश्वासीसँग वरदान छैन। अह, मण्डलीमा प्रत्येक व्यक्ति विशेषसँग वरदान छ, अनि त्यो वरदान हामी हरेकलाई दिइएको वा हाम्रो निम्ति परमेश्वरको अनुग्रहको पार्सल र भाग हो, अंश हो। जब परमेश्वरले तपाईंलाई उद्धार गर्नुहुन्छ र विश्वासीहरूको बन्धनमा राख्नुहुन्छ, तपाईँ सक्रिय वा क्रियाशील हुनुपर्छ। तपाईँ मेसिन जस्तो क्रियाशील हुनु हुँदैन, तर शरीरको अंगको एक जीवित संगठनको रूपमा। जब वरदानको अभ्यास गरिन्छ, यो पवित्र आत्माको शक्तिद्वारा पक्का गरिन्दछ। प्रत्येक विश्वासीले आफ्नो वरदानको जाँच गर्न आवश्यक छ कि मेरो वरदान के हो। यदि तपाईँलाई लाग्छ कि तपाईँसँग कुनै निश्चित खास किसिमको वरदान छैन र तपाईँ यसको प्रयोग गरिरहनु भएको छ, तपाईँले यसको जाँच गर्न आवश्यक छ। तपाईँको प्रभावकारिताको जाँच्नुहोस् कि तपाईँ वास्तवमा अन्य मानिसहरूको निम्ति आशिषको स्रोत हुनुहुन्छ, के तपाईँ मण्डलीको उन्नति गरिरहनु भएको छ या तपाईँ मण्डलीको विभाजन गरिरहनु भएको छ। भनिएको छ, औ हामीलाई दिइएको अनुग्रह अनुसारका वरदानहरू विभिन्न भएका हुनाले हामी ती प्रयोग गरौं। अगमबाडीको हो भने त विश्वासको परिणाम अनुसार हामी अगमबाडी बोलौं। अगमबाडीको अर्थ केवल भविष्यवाणीको मात्र संकेत गर्दैन, तर कुनै पनि परमेश्वरबाट सिधै आएको सन्देश वा वचनलाई पनि अगमबाडी भनिन्छ। सात पदमा भनिएको छ, अथवा सेवाको हो भने हामी सेवाको काममा हामी आफैलाई दिइहालौं वा शिक्षा दिनेले शिक्षामा। यस सेवाको अर्थ चाहिँ मण्डलीमा वा अरू मानिसहरूलाई विभिन्न किसिमका सहायता र सेवा दिने काम हो। मित्र, ख्रिस्टियनहरूले एक सेवकको मनको धारण गर्नुपर्छ। पूरा हृदयले आफैलाई दिइहालेर हामीले सेवा गर्नुपर्दछ आफूलाई दिइएको वरदान अनुसार। आठ पदमा भनिएको छ, वा अर्ति दिने काममा दिनेले उद्धार चितले दियोस्, शासन गर्नेले बुद्धिसित गरोस्, कृपा देखाउनेले खुशीसित देखाओस्।

अति आवश्यक काम हो। अर्थ दिनु भनेको दोष देखाउनु र सम्झाउनु मात्र होइन, तर साहस र सान्त्वना दिनु पनि हो, जो झन आवश्यक छ। अर्थी चाहिँ जहिले पनि अरूको भलो र हितको लागि मात्र दिन्छ। जब हामी एक अर्काको बात गर्छौ, तब हामी के एक अर्कालाई साहस सान्त्वना दिन्छौ? हामीले कुनै भाइलाई साहस नदिएको कति भयो होला? दान दिनेले उदार चितले दियोस्, मतलब उसले आफ्नो संसारिक सम्पत्ति वा पैसाको बाँडोस्, त्यो पनि उदार चितले। परमेश्वरले तपाईँलाई पैसा बनाउने एक वरदान दिनुभएको छ होला, अनि त्यो वरदान हो। म जान्दछु कि धेरै ख्रिस्टियनहरू सफल व्यापारीहरू छन्, जो तिनीहरूका वरदान हो। शासन गर्नेले बुद्धिसित गरोस्, यसले अगुवापनको वरदानको संकेत गर्दछ। त्यहाँ मण्डलीमा केही अगुवाहरू छन् जसले तिनीहरूका वरदानको मण्डलीमा अभ्यास गर्नुपर्दछ, ताकि हरेक कुरा सुव्यवस्थित रूपमा शिष्टतापूर्वक गरिन सकोस्। मण्डलीको काम धन्दाले त्यस्तो व्यक्तिको माग गर्दछ जससँग प्रशासनको वरदान छ। कृपा देखाउनेले खुसीसित देखाओस्। कहिले कहीँ कृपा देखाउँदा हामी बेखुसीसित देखाउँछौ। नमुनाको लागि एउटा कुनै सिकिस्त बिमारीको उपचार गर्दा, जस्तै ठूला ठूला पाकेको घाउ, खटिरा भएको बिरामी, त्यसको उपचार गर्न एक प्रकारले हामीलाई घिनलाग्दो हुन्छ। त्यस्तो बेलामा हामी कहिले कहीँ मुख बिगार्छौं। त्यति मात्र होइन, कृपाको खाँचोमा परेकाहरू आफै त खुशी हुँदैनन्। तिनीहरूको स्वभाव बेखुसी मात्र होइनन्, तर खराब पनि हुन सक्छ। यसकारण मित्र, त्यस्तालाई कृपा देखाउँदा हामी जे गर्छौं त्यो झन खुशीसित गर्नुपर्छ। हामीले देख्यौं पवित्र आत्मासँग हाम्रो कस्तो सम्बन्ध हुनुपर्छ। त्यसपछि हामी देख्छौं अन्य विश्वासीहरूसँग हाम्रो सम्बन्ध। नौ पदमा भनिएको छ, प्रेम निष्कपटको होस्, जुन कुरो खराब छ त्यसलाई घृणा गर, जुन कुरो असल छ त्यसमा लागि रह। प्रेम निष्कपटको होस्, यसको मतलब बिना पाखनपन,

शब्दमा भनिएको छ, तिनीहरूका खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, आशीर्वाद देऊ नसराप। मित्र, यहाँ आशीर्वादको अर्थ दया र प्रेम हो। परमेश्वरले हाम्रा शत्रुहरूलाई आशिष दिउन् भनेर हामीले प्रार्थना गर्नुपर्छ। अनि यो कुराको याद राखौं कि आफ्नो शक्तिले होइन तर ख्रीष्टका पवित्र आत्माद्वारा मात्र हामीले शत्रुहरूलाई प्रेम गर्न सक्छौ। 15 र 16 पदमा भनिएको छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक दोस्रो प्रति एकै मनका हो, उच्च प्रति मन नलगाऊ तर नम्र कुराहरूतर्फ झुक, आफ्ना अहंकारमा बुद्धिमान न हो। आनन्द गर्नेहरूसँग आनन्द गर विश्वको आदर्श वाक्य हो, हाँस अनि संसार तिमीसँग हाँस्नेछ, तर जब तिमी रुन्छौ तब तिमी एक्लै रुनेछौ। तर त्यो विश्वासीको निम्ति कति पनि सत्य छैन। हामी अन्य विश्वासीहरूको आनन्दमा र सुखमा सम्मिलित हुनुपर्छ र हुन्छौ। भनिएको छ 15 पदमा, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। दोस्रो कुरा भनिएको छ, एक दोस्रो प्रति एकै मनका हो। यसको मतलब यो होइन कि हाम्रा विचारका एक रूपता वा समानता हुनुपर्छ, बरु यसको अर्थ हो हामीसँग ख्रीष्टको मन हुनुपर्छ। हामी विश्वासीहरू अन्य विश्वासीहरूको जीवनहरूमा भावनात्मक रूपमा प्रवेश गर्नुपर्छ। म सोच्दछु कि यही नै एक कुरा हो जुनले सत्य ख्रिस्टियनहरूलाई, सत्य विश्वासीहरूलाई अति नै महान बनाउँछ। 16 पदको दोस्रो खण्डमा भनिएको छ, उच्च प्रति मन नलगाऊ तर नम्र कुराहरूतर्फ झुक। मेरो मित्र, दीन नम्र तल्लो वर्गका अशिक्षित गरीब मानिसहरूसँग सम्बन्ध राख्न शर्माउनु हुँदैन। पाउलले फिलिपिनहरूलाई भन्नुभयो, फिलिपी 2:5 पदमा, तिमीहरूमा यो मन होस् जो ख्रीष्टमा पनि थियो। ख्रीष्टसँग कस्तो प्रकारको मन थियो? नम्र दीनताको मन। अनि 16 पदको अन्तिम खण्डमा भनिएको छ, आफ्नो अहंकारमा बुद्धिमान नहो। अर्को शब्दमा, आफ्नै स्वयंको विचारमा बुद्धिमान हुन छोड। ओ, यो कस्तो आज्ञा छ! धेरै विश्वासीहरू सोच्दछन्, विचार गर्दछन् कि तिनीहरू महान आत्मिक व्यक्तिहरू हुन्, तिनीहरू भक्त व्यक्तिहरू हुन्, तर वास्तवमा तिनीहरू होइनन्। सुलेमान, जसले परमेश्वरबाट बुद्धि पाएका थिए, उसले अति नै चाखलाग्दो आज्ञा दिन्छन्, मजाको आज्ञा दिन्छन्। हितोपदेश 26:12 पदमा, आफूलाई बुद्धिमान सम्झने मानिसलाई देखेको छस्, त्यसको भन्दा त बरु मूर्खको धेरै आशा हुन्छ। आफूलाई बुद्धिमान सम्झने मानिसलाई देखेको छस्, त्यसको भन्दा त बरु मूर्खको धेरै आशा हुन्छ। मित्र, म आफै यस्तो कुरा भन्ने साहस गर्दिन, तर सुलेमानले यो भने। हाँ मित्र, हामीले देख्यौं आत्माको वरदानहरूसँगको सम्बन्ध, अन्य विश्वासीहरूसँगको सम्बन्ध, त्यसपछि अब हामी देख्छौ अविश्वासीहरूसँगको सम्बन्ध। मित्र, तपाईं र म अविश्वासीहरूको संसारमा रहेका छौ, तिनीहरूसँग हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ? 12:17 र 18 पदमा भनिएको छ, कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ त्यसमा ध्यान दियो। हुन सक्छ भने सक्तोभर सबै मानिसहरूसँग शान्तिमा रह। कसैलाई खराबको बदला खराब नगर। अमित्र, विश्वासीहरूले संसारको हातमा खराबको आशा गर्न सक्छ, तर हामीले त्यस

0: को सट्टामा खराब गर्नु हुँदैन। दोस्रो कुरा भनिएको छ, जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ त्यसमा ध्यान देऊ। अमित्र, यो सत्य हो कि परमेश्वरको दृष्टिमा जुन कुरा असल छ त्यो हामीले गर्नुपर्छ, तर मानिसको दृष्टिमा जुन कुरा असल छ त्यो पनि अवश्य गर्नुपर्छ र त्यो गर्न आवश्यक छ, नत्र त ख्रिस्टलाई हामी अनादर ल्याउनेछौ। 18 पदमा भनिएको छ, हुन सक्छ भने सक्तोभर सबै मानिसहरूसँग शान्तिमा रह। मित्र, यो पदको कुरालाई म धेरै मन पराउँछु किनभने त्यहाँ त्यस्ता मानिसहरू छन् जससँग कति पनि कहिले पनि मिलापमा रहन सम्भव हुँदैन, तर सकेसम्म तिनीहरूसँग पनि हामी शान्तिमा रहने कोशिश गर्नुपर्दछ। भनिएको छ, हुन सक्छ भने सक्तोभर सबै मानिसहरूसँग शान्तिमा रह। 19 र 20 पदमा भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। तर तिम्रो शत्रु भकाउँछ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई अवधि लञ्जित तुल्याउनेछौ। मित्र, यो एक महान सिद्धान्त हो जुन परमेश्वरको वचनमा पाइन्दछ, तर यो उही समयमा परमेश्वरका सन्तानहरूको निम्ति गर्नलाई अति नै कठिन कुरा हो। जब कसैले तपाईँको एउटा गालामा हिर्काउँछ अर्को गाला थापिदिन कठिन छ, तर मित्र, जब हामी त्यसको बदलामा तुरुन्तै प्रतिक्रिया जनाउने बित्तिकै हामीले त्यस मामलाको परमेश्वरको नियन्त्रणबाट निकालेर आफैले सम्हाल्न कोशिश गर्छौं र हामी कति पनि विश्वासद्वारा हिँडिरहेका हुँदैनौ। परमेश्वर हामीलाई भनिरहनु भएको छ, तिमी मसँग विश्वासद्वारा हिँड र मलाई तिम्रो निम्ति मामलाको ह्याण्डल गर्न नियन्त्रण गर्न देऊ, सम्हाल्न देऊ, किनभने म यो उचित तरिकामा ह्याण्डल गर्नेछु, सम्हाल्नेछु। यदि यस व्यक्तिले तिमीलाई हानि गरेको छ, नोक्सान गरेको छ, म उसको ठिकठाक गर्नेछु। तपाईँ र म कुनै पनि कुरालाई परमेश्वर कहाँ फर्काउन सक्छौ र हामीले त्यो गर्नुपर्छ, अनि उहाँले त्यसलाई अद्भुत तरिकामा सम्हाल्नुहुनेछ। यो मैले आफ्नो जीवनमा देखेको छु, उहाँले मैले भन्दा कति हो कति उत्तम तरिकामा यसको सम्हाल्नुहुन्छ। हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। 21 पदमा भनिएको छ, खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। जब विश्वासीहरू यो खराब संसारमा हिँड्दछन् जुनसँग सैतानिक प्रणालीहरू छन्, तिनी यससँग लड़ाई गर्न सक्दैनन्। मित्र, यदि तपाईँ सैतानिक प्रणालीसँग लड़ाई गर्न प्रयत्न गर्नुहुन्छ भने यसले तपाईँलाई लोट्याउनेछ। तपाईँ प्रतिशोध र घृणाको उही संसारिक नीतिको अप्नाउन सक्नुहुन्न। यदि तपाईँ त्यसको अप्नाउनुहुन्छ भने तपाईँ निश्चय नै पराजित हुनुहुनेछ, तर खराबीलाई भलाइले जित। मित्र, परमेश्वरले विश्वासीहरूलाई भलाइ वा असल कुरा दिनुभएको छ जुन पवित्र आत्मा हुनुहुन्छ। विश्वासी आत्मामा हिँड्नु पर्दछ। गलाती 5:16 पदमा भनिएको छ, तर म भन्दछु, आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्ने छैन। पाउल निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्। गलाती 5:25 पदमा भन्छन्, हामी आत्माले जिउँछौ भने आत्माकै अनुसार हिँडौ। प्रभु, यो वास्तविकता बुझ्ने हामी हरेकलाई हृदय दिउन्।
1: साँच्चै नै दाई, आजको अध्ययन त मेरो लागि एकदमै महत्वपूर्ण र आशिषमय रह्यो, कारण यो अध्ययनमा मैले थाहा पाएको छु कि पवित्र आत्माले हामीलाई वरदानहरू दिनुभएको छ, जसले हामीलाई समाजमा मिलेर भाइचाराको सम्बन्ध स्थापना गर्नको निम्ति चाहिँ हामीलाई हौसला दिनुभएको छ।
2: हो नि त भाइ, जसरी शरीर एक छ र अंगहरू फरक फरक, तिनीहरू शरीरमा नरहेमा काम गर्न सक्दैनन्, त्यसरी नै ख्रिष्ट एक हुनुहुन्छ, चर्चमा सेवा गर्ने मानिसहरूको वरदानहरू फरक फरक छ, तर हामी मिलेर उद्धार र मुक्तिको घोषणा गर्नुपर्छ। यो साँचो विश्वासको एक नमूना र उदाहरण हो।
1: यदि हामीमा पवित्र आत्माको वरदान छ भने हामीले मानिसहरूलाई उत्साह र हौसला दिन सक्छौ, न कि उनीहरूको विरूद्धमा काम गर्न। परमेश्वरले त हामीलाई शत्रुहरूलाई पनि प्रेम गर्न सिकाउनु भएको छ, यो त एक महान शिक्षा पनि हो दाई।
2: ठिक भन्नुभयो भाइ तपाईँले। हो, हामीले जुनसुकै काम गर्दछौ त्यो खुशी र उत्साह साथ गर्नुपर्छ, अरूलाई देखाउने प्रकारले होइन, तर ख्रिष्ट सम्मानित हुने प्रकारले। परमेश्वरको शक्तिले मात्र शत्रुलाई प्रेम गर्न हामीलाई सहायता गर्दछ। बाइबलले भन्दछ कि हामीसँग ख्रिष्टको मन हुनुपर्छ, नम्रताको मन, कृपाको र प्रेमको मन।
1: साँच्चै दाई, जब हामीमा त्यो कुरा हुन्छ हामी समाजमा एक उदाहरणको जीवन जिउन सक्छौ र हाम्रो जीवनबाट ख्रिष्ट सम्मानित हुनुहुन्छ।
2: ख्रिष्टले हामीलाई खराबीलाई भलाइले जित्न सिकाउनु भएको छ। यो कुरा हुनको लागि ख्रिष्टलाई हाम्रो जीवनमा काम गर्न दिनुपर्छ, उहाँलाई स्वीकार्नुपर्छ, किनकि हामी आत्मा अनुसार जिउँछौ भने त हामी आत्मा अनुसार नै हिँड्नुपर्छ। त्यो आत्मा जो सत्यको आत्मा, प्रेमको आत्मा, ख्रिष्टले दिनुहुने आत्मा, के हामी त्यसको लागि तयार छौं?
1: आजको अध्ययनबाट पनि हामीले प्रशस्तै आत्मिक लाभहरू उठाएका छौं र धेरै नयाँ कुराहरू सिकेका छौं भनिकन म आशा अनि विश्वास गर्दछु। र आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। तर हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्, कारण तपाईँहरूको आशिषहरूबाट हामी अझै धेरै उत्साहित भएका छौं। र हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: र तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: Elambu FM 89.6 MHz.

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।
0: Time check. It's 8 a.m.
1: अहिले बिहानको 8 बजेको छ।

0: Wait, just a minute. We will return back.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँको ड्युटी क्लिनिकल भइसकेको छ, समयमा उपचार भएन भने जे पनि हुन सक्छ।
1: तिमीलाई एक पल खुसी थियो, म तिमीलाई जिन्दगीभर पाउँछु।

औला भनी औला गर्ने भेटिने दिन मिटिसके सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके महँगो थियो माया तिम्रो किन्न सकिएन महँगो थियो माया तिम्रो किन्न सकिएन को हो आफ्नो को हो पराई।

औला भने औला गल्ने, भेटिने दिन मेटिन, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य मुख्य शीर्षकहरूबाट। हिजो रातिको अविरल वर्षाका कारण मेलम्चीको ह्युम पाइपमा अवरोध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। चौतारको 20 नगर सभाबाट नीति कार्यक्रम र 1 अर्ब 19 करोड़ भन्दा बढ़ीको बजेट पारित। पेट्रोल पम्प बन्द गर्नेलाई 10 लाखसम्म जरिवाना गर्ने कानून तयार। विमानस्थलबाट 82 लाख मूल्य बराबरको सुन्दर चाँदी बरामद। देशका धेरै ठाउँमा रातै भर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। गाजमा उपचार नपाएर 300 जनाको मृत्यु, 15,000 गम्भीर बिरामी उपचारको प्रतीक्षा। र क्रोएसियालाई 2-1 पराजित गर्दै पोर्चुगल राउण्ड अफ 16 प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका 11 स्थित फटे क्षेत्रमा रहेको ह्युम पाइपमा बाढ़ीले अवरोध पुर्याएको छ। बर्खामा बर्खायाम शुरू भइसकिएकाले आगामी दिनमा पनि वर्षासँगै जोखिम बढ़न सकिने अवस्थालाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले आजदेखि उक्त ह्युम पाइप झिकिएर सुरक्षित स्थानमा राखिने निर्णय गरिएको जनाएको छ। नगरपालिकाले आवश्यक व्यवस्थापन कार्य सम्पन्न नहुँदासम्म यो क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक र सुरक्षित मार्ग प्रयोग गर्न सबै सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ। नगरपालिकाले वर्षायाममा नदी तथा खोला नालाको बहाव बढ़ने भएकाले आवश्यक जोखिम नलिन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा सावधानीका निर्देशनहरूको पालन गर्न पनि आग्रह गरिएको छ। चौतारा साँगा चोगडी नगरपालिकाको 20 नगरसभाको 2 बैठकले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, बजेट विनियोजन विधेयक 2083 तथा आर्थिक विधेयक विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। असार 10 गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमाथि विषयगत समितिहरू तथा नगर कार्यपालिकामा दफावार छलफल सम्पन्न भएपछि नगरसभाको 2 बैठकले उक्त प्रस्तावहरू पारित गरिएको हो। सभाका सदस्यहरूले ताली बजाएर समर्थन जनाएपछि सभा अध्यक्षले समेत रहेका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बजेट पारित भएको घोषणा गर्नुभएको थियो। बजेट पारित भएसँगै चौतारा साँगा चोगडी नगरपालिकाका नगर प्रमुख सापकोटाले यो स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यालयका कार्यकालको अन्तिम बजेट भएको उल्लेख गर्दै नगरसभाका सबै सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। वहाँले बजेटमाथि सौहार्दपूर्ण, मर्यादित र रचनात्मक ढंगले बहस तथा छलफल गरी पारित गर्न सहयोग गरेकोमा नगरसभाका सम्पूर्ण सदस्यहरूले प्रशंसा समेत गर्नुभएको थियो। नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 1,19,75,81,744 रूपियाँ बजेट विनियोजन गरिएको छ। यो चालू आर्थिक वर्ष 2082-83 1,16,28,00,000 रूपियाँ बराबरको बजेट भन्दा बढ़ी हो र बजेट अनुसार 14 वडाका योजनाका लागि 11,90,00,000 रूपियाँ, स्वास्थ्य क्षेत्रका लागि 1,82,00,000 रूपियाँ, कृषि क्षेत्रका लागि 1,82,00,000 रूपियाँ तथा शिशु, युवा, खेलकुद तथा खेलकुद क्षेत्रका लागि 5,17,15,744 रूपियाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। पच्चीस करोड़ बराबर बरामद घटनामा कारागार पुगेर फरार भएका सिन्धुपाल्चोकका एकजना युवक फेरि पक्राउ परेका छन्। जिन्जी प्रदर्शनको क्रममा सुन्धार स्थित केन्द्रीय कारागारबाट भागिएको सिन्धुपाल्चोक जिल्लाको भटेकोशी गाउँपालिका एक घर भएका फुच्छे भनिने कुसाङ लामालाई प्रहरीले फेरि पक्राउ गरिएको हो। उनी 2081 चैत्र 4 25 करोड़ बराबरको युरो र डलर बोकिएको सुन किन्न केरुङ जाँदै गरेको अवस्थामा काठमाण्डुको टोखाबाट पक्राउ गरिएका थिए। उनले सराएको N7K 16 नम्बरको ट्रकबाट प्रहरीले 25 करोड़ बराबरको युरो र डलर बरामद गरेको थियो। काठमाण्डु जिल्ला अदालतको आदेशले मुद्दा पूर्वपक्षका लागि थुनामा रहेका फुच्चे जेन्जी आन्दोलनमा 2082 भदौ 24 कारागारबाट भागिएको थियो। उनलाई काठमाण्डुका गोकर्णेश्वर नगरपालिका 5 स्थित नारायण टारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार थापाले जानकारी दिनुभएको छ। कुर्साङ 2073 पुस
2013 पनि 7 केजी सुन सहित पक्राउ परेर 5 वर्ष जेल बसेर निस्किएका व्यक्ति रहेका छन्। खैलम्बु खबरमा राष्ट्रिय खबर, विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याथप गरी अनुसन्धान गर्नका लागि अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर रा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्षलाई पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अहिले पटक पटक 7 दिन, दोस्रो पटक 3 दिन र अहिले तेस्रो पटक 6 दिनको थुनामा राखेर रा अनुसन्धान गर्न अनुमति दिएको छ। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। उनलाई प्रहरीले महत्तरीको गौशालाबाट पक्राउ गरिएको छ। थमनबीक हत्या प्रकरणमा महत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि सर्वोच्च अदालत जनकपुरले बुधबार 5 वर्ष कैद सजाय सुनाएको हो। उनलाई महत्तरीको गौशाला 5 एमाले पार्टी कार्यालय अगाडिबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका महत्तरीका प्रवक्ता डीएसपी पञ्जल गोलेले जानकारी दिनुभएको छ र उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभियान शर्मा, धर्मेन्द्र राय, रामकुमार मिश्र, सुरेन्द्र पाण्डे र पवन कपरीलाई जनही 5 वर्षको कैद समेत सुनाएको हो। नेपाल आयल निगमले देशैभर पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीहरूलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्मको जरिवाना र 5 देखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम पदार्थ व्यवसायीहरूले मूल्य घटने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशैभर इन्धन आपूर्ति असहज भएको थियो। अति आवश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीहरूलाई जनही कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29 घ1 विक्रेताले बिजेल नोजल राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थपिएको छ र उक्त कसुरमा पहिलो पटक 3 लाख जरिवाना र 5 दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटक 6 लाख जरिवाना लिई 10 दिन आपूर्ति बन्द र तेस्रो पटक 10 लाख जरिवाना लिई 15 दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाका कारण आउँदो दिनहरूमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कार्यवाही हुने सुनिश्चित गरिएको छ। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 82 लाख बराबरको सुन र चाँदी बरामद गरिएको छ। बरामद गरिएको सुन तथा चाँदीको गरगहना परीक्षणका क्रममा सक्करी भएको पुष्टि भएको छ। गएको असार 16 गते जुत्ता, प्यान्ट, साडी र अन्य कपड़ा रहेको भनी लुकाई छिपै ल्याएको अवस्थामा बरामद गरिएको ती गरगहनालाई बिहिबार काठमाडौँ सुन चाँदी व्यवसाय महासंघ क्षेत्र पार्टीमा परीक्षण गराउँदा उक्त रहस्य खुलेको छ। परीक्षणका क्रममा सुन जस्तो देखिने धातुको गहना, सक्करी सुन र चाँदी जस्तो देखिने धातुको गरगहना, सक्करी चाँदी भएको पुष्टि भएको विमानस्थलका सुरक्षा कार्यालयले जनाएको छ। देशका धेरै ठाउँहरूमा रातैभरि पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज पनि र भोलि पनि केही ठाउँमा मध्यदेखि ठूलो वर्षाको सम्भावना छ। दिउँसोको समयमा ठूलो गर्मी र घाम लागिए तापनि रातिको समयमा पानी पर्ने सम्भावना व्यापक नै छ। कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईको भूभागमा 1-2 स्थानमा ठूलो पानी पर्न सकिने महाशाखाले जनाएको छ र भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएको थियो। खैलम्बु खबरमा अब विदेशको खबर। गाजा क्षेत्रमा उपचारको अभावका कारण हालसम्म 300 जनाको मृत्यु भएको छ। उद्धारमा घाइते भएका तथा गम्भीर बिरामी परेका करिब 15,000 जना अझै पनि उपचारको प्रतीक्षामा रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार गाजा बाहिर उपचारका लागि मेडिकल
मा बिरामी स्थानान्तरणको प्रतीक्षामा रहेका करिब 300 जनाको उपचार नपाएर मृत्यु भइसकेको छ। बीबीसी फरासीको अनुसार गाजाबाट बाहिर उपचारका लागि जान चाहने बिरामीहरूले विभिन्न सुरक्षा जाँच पार गर्नुपर्ने अवस्था छ र यस प्रक्रियामा इजरायलद्वारा गरिने सुरक्षा जाँचमा पनि समावेश हुने भएकाले धेरै बिरामी लामो समयसम्म प्रतीक्षामा बस्न बाध्य भएका छन्। लम्बो खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 नकआउट चरण राउण्ड अफ 32 पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरन्टो स्टुडियोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। खेलको 53 मिनटमा क्रोएसियाले गोल गर्यो।

पेरिसले गोल गरेको थियो र खेलको 60 मिनटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए, तर त्यो गोल अफसाइड घोषित भयो भने त्यसपछि बराबरी ल्यायो र खेलको 68 मिनटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको लागि पेनाल्टी मार्फत गोल गर्न सफल भएको थियो। खेलको निर्धारित 90 मिनटमा दुवै टोली बराबरीको स्थितिमा निर्धारित 90 मिनटमा 10 मिनटको इन्जुरी समय थप गरिएको थियो। त्यसको 4 मिनटमा पोर्चुगलका लागि गोलानको रामोसले उत्कृष्ट हेडर मार्फत गोल गर्दै पोर्चुगललाई 2-1 स्थितिमा ल्याएर अन्तिम 16 प्रवेश गर्न सफल बनाएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं, विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। हिजो राति आएको अविरल वर्षाका कारण मेलम्चीमा ह्युम पाइप अवरोध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। चौतारको विशौ नगरसभाबाट नीति कार्यक्रम र 1,19,00,000,000 बराबरको बजेट पारित। पेट्रोलियम पदार्थ बन्द गर्नेलाई 10,00,000 जरिवान गर्ने कानून तयार। विमानस्थलबाट 82,00,000 बराबरको सुन तथा चाँदी बरामद। देशका धेरै ठाउँमा रातै भर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। गाजामा उपचार नपाएर 300 जनाको मृत्यु, 15,000 गम्भीर बिरामीको प्रतीक्षामा। र क्रोएसियालाई 2-1 पराजित गर्दै पोर्चुगल राउण्ड अफ 16 प्रवेश। बिहान 9 बजेको समाचार सकियो, अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म हाइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

व्यथा राम्रोसँग गाउनुहोस् नगाउनु भए घर जानुहोस्।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण।

0: मोबाइल 98493406667 र 98187709008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: ओहो जोजो लासो ए लासो
3: अलि लासो लासो
2: जोजो यसपाल त मालामा करोडै हान्नुभयो क्या?
4: माला कालो भएर मात्र हाले, नत्र त 8-10 करोडै हुन्थ्यो नि।
2: ठिकै छ, 2-4 करोड भयो।
5: दिदी हेर्नु न, त्यो केटाहरूले त करोडको कुरा गर्दै
6: हो क्या? अहिलेको केटाहरू 2-4 तोला मार्कोन्स करोड लाटा टुप्पोमा पलाकाहरू

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: एलम्बु FM 89.6 MHz।

0: Elambu FM 89.6 MHz.
1: Bala ko sobra.

0: तिमी यस मुभ भएपछि त मलाई बिर्सिन्छ होला है।
1: मैले अस्ट्रेलिया पो छोड्न लगाएको त तिमीलाई छोड्न लगाएको र तिमी धेरै टेन्सन नलिऊ न, हाम्रो फेरि भेट भइहाल्छ नि। एन्ड यु नो हाउ इम्पोर्टेन्ट दिस इज फर माई करियर एन्ड फर अस राइट। हेर मेरो भोलिको फ्लाइट छ, एटलिस्ट आजको दिन त रमाइलो गरौँ प्लिज।

ज्यालो पार्ने प्लान बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै भएन, सेटिङ मिलाको छु। जति पिउ नसक्छ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच, सारा रात बाँकी छ। आफ्ना जिएफ बिएफ सम्हाल, नसामा जोलिन, बाँकी दुनियाँको ममा छोडिदेऊ आरजे।

Bin minna tamayana ta bin da asfaira.

0: Wait just a minute. We will return back. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho.
1: उहिले के पारो ए मित्र, यो दुम्सोले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो ए मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849-13-27।
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
8: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
7: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज सुनाउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभाव यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुन्दै खाइराख्नु भएको छ र सुनेर साथ पनि दिइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक साताको सदिन सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। आइतबारको दिनमा चाहिँ हाम्रो यो प्रोग्राम आउँदैन र अरू बेलामा तपाईँहरूले यो दिउँसोको समयमा 1 बजेबाट 2 बजेसम्म 1 घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ, मजाले इन्जोय लिन सक्नुहुनेछ। र यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेज अनि तपाईँले मोबाइलको गुगल क्रोमबाट देश विदेशका धेरै ठाउँहरूबाट पनि हेलम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ धेरैजना श्रोता महानुभावहरूले। र तपाईँहरूले सजिलो तरिकाले तपाईँहरू हुने ठाउँहरूमा चाहिँ रेडियो राम्रोसँग सुन्न पाउनु भएको छैन अनि राम्रोसँग चाहिँ सुनिराख्नु भएको छैन भने तपाईँले अनलाइनको माध्यमबाट सजिलो तरिकाले आफ्नो मोबाइलको साथबाट तपाईँले सुन्न पाउनुहुनेछ अनि सुनेर मजाले साथ दिन सक्नुहुनेछ र सम्भव भएसम्म कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। अनि विशेष गरी यो प्रोग्राममा तपाईँहरूले गीत रोजाइमा पार्न सक्नुहुनेछ, आफूले मनपर्ने गीतहरू, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, जुनसुकै विधाको गीतहरू तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। यो असारको समय हो, धेरैजना श्रोता साथीहरू अब यति बेला कामतिर एकदमै व्यस्तता हुनुहुन्छ होइन, अब असारको बेला धान रोपाईको कामहरू, कोदो रोपाईका कामहरू चलिरहेको छ, गाउँघरमा एकदमै धेरैभन्दा धेरै कामहरू चलिरहेको छ, मेलापातका कामहरू एकदम चल्दै नै छ र पनि आफ्नो कामलाई साथसाथमा राखेर पनि प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने हामीले एकदमै आशा गरेको छ। यो दिउँसोको समय धेरैजना श्रोताहरू त अब मेलापातमा नै हुनुहुन्छ, कतिपय साथीहरू अब प्रोग्राम खानपिन भएर मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ, आफ्नो कामतिर हुनुहुन्छ। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अब कै घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला, हामी यही अनुरोध र यही आग्रह गर्न चाहन्छु तपाईँहरूलाई है। र तपाईँहरू कार्यक्रममा चाहिँ कल गर्न चाहनुहुन्छ, आफूलाई मन परेको गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले नम्बरहरू खुल्ला गरिसकेका छौं अनि तपाईँ कमेन्ट पनि गर्न चाहनुहुन्छ, कल लागेको छैन भने कमेन्ट पनि गर्नुहोला, तपाईँहरूले कमेन्ट गर्नको लागि पनि हामीले नम्बर सो फेसबुक पेजबाट लाइभ प्रत्यक्ष रूपमा प्रसारण भइसकेको छ। यदि तपाईँहरू फेसबुक पेजमा जोडिनु भएको छैन भने जोडिनुहोला, तपाईँले आफ्नो मोबाइलको फेसबुकको सर्च बक्समा जानुहोला, त्यसमा हेलम्बु एफएम 9.6 MHZ सर्च गर्नुभयो भने त्यहाँबाट पनि भेटाउन पाउनुहुनेछ अनि फलो गर्दै हाम्रो प्रोग्राम अनि न्यूजहरू तपाईँले सुन्न पाउनुहुनेछ प्रत्यक्ष रूपमा अनि सम्भव भएसम्म कार्यक्रममा जोडिन पनि पाउनुहुनेछ। अनि यो कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ आज 9860525525, 9860525525 माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा कल गर्दै गीत रोजाइमा पार्न सक्नुहुनेछ अनि आफ्ना साथीभाइ सबैजनामा सम्झिन पनि पाउनुहुनेछ अनि कमेन्ट पनि गर्न चाहनुहुन्छ भने कमेन्ट पनि गर्दै गर्नुहोला, फेसबुक पेजबाट लाइभ भइरहेको छ। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौँ, गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौ, अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, हामीले एकदमै निकै नै मिठो अनि रमाइलो गीत राखिसकेका छौँ। सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। अब भने कार्यक्रममा कल गर्दै तपाईँहरू गीत रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि 9860-5255 को माध्यम हुँदै कार्यक्रममा गीत रोजाइमा पार्न सक्नुहुनेछ। अनि साथी सबैजनामा सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाटको हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट मिलनजी बोल्दै हुनुहुन्छ। हजुर, अनि मिलनजी के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बाख्रा गोठालो गर्दै हुनुहुन्छ। अनि आरामै हुनुहुन्छ नि? हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न, अब मौसम कस्तो छ? गर्मी मजाले बढ़िरहेको नै होला आज त। हजुर आवाज सुन्नु भएको छ तपाईँले? हजुर ल हुन्छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर हाई गर्मी भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ? ओके ल, अनि हामी गीत राख्छौँ। गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो मिलनजी हुनुहुन्थ्यो। सो उहाँले हाई गर्मी भन्ने बोलको गीत रोज्नु भएको छ। यदि तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ अनि गीत रोज्न चाहनुहुन्छ भने 9860-5255 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिनु होला। हामी तपाईँहरूको फोन कल लिनेछौ अनि साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। अहिलेको लागि भने हिन्दी गीत सुन्दै गर्नुहोस्।
1: यार कोई एसी चला दो यार।
2: सही है, सही
1: मजा ही मजा ब्रो। चलो शुरू करते हैं।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौँ। मिलनजीले रोजाइमा पार्नु भएको थियो र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ 9860552525 को माध्यमले कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि गीत रोजाइमा पार्न सक्नुहुनेछ। है, हामीले आज तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने अनि सुनाउनेछौ र यसैको बीचमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, गुड आफ्टरनून, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट माया घिसिङ भन्नुभयो। हजुर, अनि मायाजी यो समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? हजुर, घाँस काटेर पनि पुगिसक्नु भयो र? ए हजुर हजुर, ल अब त्यसो भए त छिट्टै जानु होला, बिस्तारी जानु होला है त। हजुर, अनि साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ? ए बहिनी र तपाईँ हुनुहुन्छ है। ओके ल हुन्छ, अनि अब गर्मी पनि होला आज त दिउँसोको समय है। हजुर हजुर, चौतारातिर पनि एकदमै आज ठिक्कको गर्मी छ है, गर्मी नै भनौँ न है। हजुर ल, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर, सोच्या जस्तो जिन्दगी भएन भन्ने बोलको गीत। ओके हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद। हजुर, यति बेला वरदान दिदी हुनुहुन्छ, ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया घिसिङ हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। उहाँले मनकी रानी बोलको गीत रोज्नु भएको छ, प्रतीक मुक्तान र रचना रिमालको आवाजमा रहेको सिलो गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौ, यदि तपाईँहरू पनि यस्तै यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ अनि साथीहरूलाई सम्झिन चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ, कल गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ 9860552525 को माध्यम हुँदै तपाईँहरूले कल गर्दै कार्यक्रममा जोडिँदै गर्नुहोला। अहिलेको लागि भने एकदमै मिठो यो रमाइलो सेरो गीत सुन्दै गर्नुहोला।
1: ए कुरा त्यस्तो भयो, खै हेर त।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्दै यस्तै मिठो गीत रोज्नका लागि 9860-5555-25 कल गर्दै जोडिनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट त्रिसना माझी भन्नुभयो। हजुर त्रिसनाजी, यो समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि के छ नयाँ नौलो खबर? आजको दिन कसरी व्यतीत गर्दै हुनुहुन्छ? सबै ठिकै छ है? ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर धुलिखेल डाँडा भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ? हजुर हुन्छ, हामी गीत राख्नेछौँ अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद। ओके भाई भाई, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, त्रिसना माझी हुनुहुन्थ्यो है। सो उहाँले पनि यो अवस्थामा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। कटेपछि धुलिखेल डाँडा भन्ने बोलको गीत रोज्नु भएको छ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत यस्तै मिठा रमाइलो गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने 9860-5555 माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिँदै गर्नुहोला। र अहिलेको लागि भयो भने त्रिसनाजीले रोज्नु भएको यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदम मिठो अनि रमाइलो गीत हामीले राख्यौं है तपाईँहरूको माझमा। लोग्दोहोरी गीत थियो र सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूले पनि यस्तै मिठो गीतहरू रोजाइमा पार्नका लागि 98 60 52 55 25 माध्यमदेखि कार्यक्रममा जोडिनुहोला। र यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बाह्र विषयबाट शुभ नाम एकचोटि। समीर तामाङ भन्नुभयो। हजुर अनि समीरजी के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ। हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि बाह्र विषयतिरको मौसमको अवस्था के छ सुनाइदिनुहोस् न। हजुर पानी पर्ला जस्तो चाहिँ भइरहेको छ है। हजुर अनि कतिको सुन्ने गर्नु भएको छ नि बाह्र विषयतिर हेलम्बा एफएमलाई? हजुर सुन्नुहुन्छ है। ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर बे गरौला हे माया अर्को साल मङ्सिरमा भन्नुभयो। ओके ल हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, यता बाह्र विषयबाट हुनुहुन्थ्यो है। सो उहाँले पनि यो समयमा फोन गर्नु हुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा, कल गर्दै गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने कल गर्दै जोडिँदै गर्नुहोला। र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ, गीतपछि आउनेछौँ तपाईँ।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं र सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्दै गीत रोजाइमा पार्ने पालो तपाईँहरूको नै हो। कार्यक्रममा यस्तै यस्तै मिठो आफूलाई मनपर्ने जुनसुकै विधाका गीतहरू पनि तपाईँहरूले रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ 9860-5255 को माध्यमदै कार्यक्रममा कल गर्दै जोडिनुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते दर्शन, सरस्वतीजी बोल्दै हुनुहुन्छ है? हजुर, अनि यो समयमा के गर्दै हुनुहुन्छ अनि तपाईँ? हजुर गोठालो गर्दै हुनुहुन्छ? हजुर, अनि साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ नि? ए हजुर, रेडियो साथी हुनुहुन्छ, एक्लै चाहिँ मजाले गोठालोमा जानुभयो। ओके ल ठिकै छ। अनि गर्मी कतिको छ आज? हजुर हजुर हजुर, होस् त समग्रमा अहिलेसम्म चाहिँ ठिकै नै छ। हजुर हजुर एकदमै हजुर हजुर एकदमै एकदमै अब लाग्नुपर्छ खेतहरू पाएको कामहरूमा। अलिअलि भए पनि पानी पर्न थालेको छ, अब लाग्नु पर्यो नि त। हजुर हजुर एकदमै एकदमै। अनि हुन्छ, गोठालो गर्दै पनि हुनुहुन्छ, प्रोग्राम सुनेर कार्यक्रममा सहभागी जनाउनु भएको छ। कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि आज? ए हजुर, असार लाग्यो जस्तो चाहिँ छैन, तर अब समय चाहिँ अगाडि बढ्दै नै छ र पनि गीत सुन्ने चाहिँ मन गर्नुभयो। ओके हुन्छ ल, हामी एउटा रमाइलो असारे भाका गीत राख्नेछौ है। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर आज छैन रहेछ, अघि सेट चाहिँ भएको थियो, यता प्राविधिक मित्रले के पो गर्नु भएछ भन्ने कुरो हामी अन्डियलमा छौँ है। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो है। सो उहाँले यो साईमा फोन गर्नुहुँदै असारे भाका गीतहरू जाइमा पार्नु भएको छ र त्यसै गरी तपाईँहरूको पालो भइसकेको छ 9860-5255 को माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला। अहिलेको लागि भने असारे भाका हामी गीत राख्छौ, गीतपछि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, कार्यक्रममा कल गर्दै तपाईँहरूले पनि गीत रुझाइमा पार्नका लागि आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर हजुर, धेरै पछि आउनु भएको छ विजयजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? हजुर हजुर, खाजा खानु भएको छ, कल ट्राई गर्दै हुनुहुन्थ्यो, बल्ल तल्ल कल लागिएको छ है। हजुर हजुर, एकदमै। अनि आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर, पानी पर्ला जस्तो चाहिँ मौसम छ आज है। हजुर, हाम्रो चौतारातिर अघिसम्म चाहिँ मजाले चर्कै घाम लागिरहेको थियो र अहिले चाहिँ ठिकै छ, मौसम समग्रमा राम्रो नै छ भनौँ न है। कार्यक्रम एकै बजेबाट कार्यक्रम आएको छ, तपाईँले सुन्न चाहिँ ढिला गर्नुभयो होला भन्ने हाम्रो ठम्याइ छ है। हजुर हजुर, ए हजुर हजुर, त्यो भनेको कुरा चाहिँ अब प्राविधिक कुराहरू मिलाउँदै गर्दाखेरि अब त्यस्तै नै हुन्छ, बिस्तारै बिस्तारै गर्दै जाँदाखेरि अब केही समय लाग्छ नि त। ओके ल हुन्छ, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर, सिन्धुपाल्चोको जन्मेको भाग्यमानी भन्नुभयो। ओके हुन्छ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर, ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो विजयजी हुनुहुन्थ्यो, सो उहाँले पनि लोकदोहोरी गीत रोज्नु भएको छ। र यदि तपाईँहरू पनि कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ भने 9860525525 को माध्यमले कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, हामीले एकदमै निकै नै मिठो गीत राख्यौं। गीतपछि पनि स्वागत गर्न चाहन्छु र यस्तै यस्तै मिठो मिठो गीतहरू राख्दा राख्दै रमाइलो गर्दा गर्दै समयको पनि अन्तिममा आइसकेका छौं र पनि हामी एकजना साथीसँग मिठो कुराकानी गर्दै हामी पनि बाहिरिनुपर्ने बेला भइसकेको छ र यस्तै क्रममा कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, गुड आफ्टरनुन, म खमलीजी बोल्दै हुनुहुन्छ। हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर, घर आइसी कामतिर? हजुर, घर आइसी कामतिर व्यस्त हुनुहुन्छ है? हजुर, अनि आज भोलि फीतिरको मौसमको अवस्था के छ? हजुर हजुर, एकदमै हो नि, गाउँघरमा त अब दिउँसोको समय बेसरी गर्मी हुन्छ, अब अलिकति दिउँसोको समय आधा समय कटेपछि चाहिँ अलिअलि हावा चलिए त धेरै राम्रो हुने नि। हजुर हजुर, एकदमै अब बिस्तारै बिस्तारै शीतल आउला। हजुर हुन्छ, हामी कार्यक्रमको अन्तिम अन्तिममा नै छौँ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ आज? हजुर, खोलीको किनारा है। ओके, ल यो गीत हामी राख्नेछौँ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, मखमली ठकुरी हुनुहुन्थ्यो, सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा मेसेज पनि प्राप्त भएको छ। हेलो दाई, म काभ्रेदेखि रीता मगर, मलाई चाहिँ मिल्छ भने किरण श्रेष्ठको आवाजमा रहेको गीत बजाइदिनु होला है भन्नुभएको छ। समय एकदमै कम छ, अब मिलिएको खण्डमा हामी बजाउनेछौँ, सो धन्यवाद छ। अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौँ, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि कल ट्राई गर्नुभयो कल लागेन भनेर उदास नहुनुहोला, भोलिको समयमा कल अवश्य लाग्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो दिउँसोको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथी हुनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?

0: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्न त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शीर्षक आत्मनिर्भर बनाऊ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह, व्रतबन्ध, पास्नी, छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 9749-83-3994-9840-2961-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
6: You are listening to Lilongwe FM 89.6 MHz. 89.6 MHz. MHz.
7: राहे मोहब्बत में कुछ कड़ियां ऐसी होती है जो जुड़ने पर ही समझ में आती है। मुझे तुम्हारा आज भी इंतजार है और मुझे यकीन है कि तुम जरूर आओगे।

0: wait. Just a minute. We will return back. New Aruniku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contract 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho.
1: के पारो ए मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र, छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यो रुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913 27।
4: सेवा बुक स्टोर, चौतारा पाँच सिन्धुपाल्चो।
7: हाम्रा सेवाहरू:
4: स्टेसनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
4: मायाको चिनो,
7: मेडल,
4: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।

0: मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान, अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भाछ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 9894340667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5784 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: लम्बु एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु शर्मा। हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। हिजो रातिको अविरल वर्षाका कारण मेलम्चीको ह्युम पाइपमा अवरोध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। चौताराको 20 औं नगरसभा नीति कार्यक्रम र 1 अर्ब 19 करोड़ भन्दा बढ़ीको बजेट पारित। बेपत्ता गाड़ी र यात्रुको अवस्था अझै अज्ञात, गोताखोर टोलीले खोज्दै, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा। विमानस्थलबाट 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद, पाकिस्तानमा बस दुर्घटना हुँदा 40 जनाको मृत्यु। र दक्षिण एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमापार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 जना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल सिन्हा र सुस्तर प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी दिनुभएको छ। गएको असार 12 गते लप्ची घुम्न गएका बेला काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रमा ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 11 स्थित फट्टी क्षेत्रमा रहेको ह्युम पाइपमा बाढ़ीले अवरोध पुर्याएको छ। वर्खायाम शुरू भइसकेकाले आगामी दिनमा थप वर्षासँगै जोखिम बढ़न सक्ने अवस्थालाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले उक्त ह्युम पाइप झिकेर सुरक्षित स्थानमा राख्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाले आवश्यक व्यवस्थापन कार्य सम्पादन नहुँदासम्म सो क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अप्नाउन तथा मानव असम्भव भएसम्म वैकल्पिक र सुरक्षित मार्ग प्रयोग गर्न सबै सर्वसाधारणलाई अनुरोध गरेको छ। चौतारा सागचोक गढ़ी नगरपालिकाको 20 औं नगरसभाको 2 बैठकको आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, बजेट विनियोजन विधेयक 2083 तथा आर्थिक विधेयक विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ। असार 10 गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमाथि विषयगत समिति तथा नगर कार्यपालिकाका दफादार छलफल सम्पन्न भएपछि नगरसभाको 2 बैठकको उक्त प्रस्ताव पारित गरेको हो। सभाका सदस्यहरूले ताली बजाएर समर्थन जनाएपछि सभाध्यक्ष समेत रहेका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बजेट पारित गर्नुभएको थियो। 25 करोड़ बरामद घटनामा कारागार पुगेर फरार भएका सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन्। चेन्जी प्रदर्शनको क्रममा सुन्धारा स्थित केन्द्रीय कारागारमा भागेका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका एक घर भएका फुच्छे भनिने कुनसाङ तामाङलाई टरीले पक्राउ गरेको हो। उनी 2081 चैत 4 25 करोड़ बराबरको युरो डलर बोकेर सुन किन्न केरुङ जाँदै गरेको अवस्थामा काठमाडौँको टोखाबाट पक्राउ परेका थिए। उनले चलाएको NA7X16-52 नम्बरको ट्रकबाट टरीले 25 करोड़ बराबरको युरो डलर बरामद गरेको थियो। लम्बु खबरमा अब राष्ट्रिय खबर। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। दोस्रो मधेस आन्दोलनको बेला 2082 सशस्त्र प्रहरीका हसै थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लामा अदालतले उनलाई सफाई दिएपछि उच्च अदालत जनकपुरले बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको अवस्था अझै अज्ञात रहेको छ। हिजो सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको K/02001X10-55 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा विद्रासैनी नगरपालिका 7 स्थित कर्णाली लोकमार्गको साङनेरा क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनामा भएको 26 घण्टा बितिसक्दा पनि गाड़ी र यात्रुबारे कुनै विवरण फेला पर्न सकिएको छैन। कर्णाली नदीको पानी धमिलो भएका कारण खोजी कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखा प्रहरी निरीक्षक पुष्पराज रोकायले बताउनुभयो। साथै गाड़ीमा सवार यात्रुको संख्या पनि अहिलेसम्म यकिन हुन सकेको छैन। दुर्घटनामा परेको गाड़ीमा 14 जना जति यात्रु सवार रहेको अनुमान गरिएको छ। खोज तथा उद्धारका क्रममा उक्त गाड़ी कर्णाली नदीमा डुबेको अवस्था देखिएको थियो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लू प्रभावित किसानलाई लक्षितपूर्ण क्षतिपूर्ण उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति विवरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बाह्र, चितवन र नवलपरासीमा करिब 7 लाख पन्छी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनिमयओली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 देखि 15 वर्षसम्म पेट्रोल डिजेल वितरण रोक गर्ने कानूनी व्यवस्था गरेको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्न कानूनी धार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ। बरामद गरेको सुन तथा चाँदीका गरगहना परीक्षणका क्रममा सक्कली भएको पुष्टि भएको छ। गएको असार 16 गते जुत्ता, प्यान्ट, साड़ी र अन्य कपड़ा रहेको भनी लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएका ती गरगहनालाई हिजो काठमाडौँ सुनचाँदी व्यवसाय संघ क्षेत्र पार्टीमा परीक्षण गराउँदा उक्त रहस्य खुलेको हो। परीक्षणका क्रममा सुन जस्तो देखिने धातुको गरगहना सक्कली र सुन र चाँदी जस्तो देखिने धातुको गरगहना सक्कली चाँदी भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विज्ञप्ति अनुसार बरामद गरिएको सुनको कुल परिणाम 285.178 ग्राम रहेको छ, जसको बजार मूल्य 67,34,350 कायम गरिएको छ। यसै गरी चाँदीको कुल परिणाम 3 किलोग्राम 914.650 ग्राम रहेको छ, जसको मूल्य 14,38,043 रहेको छ। बरामद गरिएको सुन र चाँदीको जम्मा कुल मूल्य 81,72,393 रहेको प्रहरीले जनाएको छ। अवैधमा खरिद गरिएको सुन र चाँदी भन्सारबाट ल्याउने कानूनी सुविधा हुँदाहुँदै गार्मेन्टका सामान भनी लुकाई छिपाई कुरियर मार्फत ल्याउन लागि अवस्थामा उक्त परिणामको धातु बरामद गरिएको थियो। बरामद गरिएको सुन र चाँदीको विषयमा थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचारामा पठाई थप प्रक्रिया अगाडि बढ़ाएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो। पश्चिमी पाकिस्तानमा आज एउटा यात्रुवाहक बस सड़कबाट झरेर 20 मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको अधिकारीले बताएका छन्। क्वेटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस पहाड़ी दानासार क्षेत्रको गहिरो खोलामा खस्दा 40 जनाको मृत्यु भएको र अन्य 11 जना घाइते भएको पुष्टि भएको झोप जिल्लाका आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताउनु भएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउँदै तीमध्ये 3 जनाको अवस्था गम्भीर रहेको सेरानीले बताउनु भएको छ। बस करिब 21 देखि 24 मिटर खोलामा तल खसेको दुर्घटना भएको सेरानीले बताएका छन्। अब खेलकुदको खबर। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक्ट स्पोर्ट्स च्याम्पियनशीपमा स्वर्णसहित 3 पदक पदक जितेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा स्वर्ण सहित नेपालले समान एक एक रजत र काँस्य पनि जितेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार भण्डारीले जानकारी दिनुभएको छ। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाउनु भएको छ। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जित्नु भएको छ। पुरूष स्पोर्ट्स फिजिकमा 170 सेन्टिमिटर माथि पुकार साक्यले काँस्य हात पार्नु भएको छ। यो पदक सहित दक्षिण एसियाली शारीरिक संगठनमा नेपालको कुल पदक संख्या 13 स्वर्ण 17 रजत र 20 काँस्य पुगेको छ। पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ। यसअघिका 3 संस्करण नेपालमै भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। हिजो रातीको अविरल वर्षाका कारण मेलम्चीको हिम पाइपमा अवरोध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, चौताराको विषौं नगरसभा नीति कार्यक्रम र 1,91 करोड़ भन्दा बढ़ीको बजेट पारित। हिजो बेपत्ता गाड़ी र यात्रुको बस अझै अज्ञात, गोताखोर टोली खोज्दै बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा। विमानस्थलबाट 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद, पाकिस्तानमा बस दुर्घटना हुँदा 40 सेनाको मृत्यु। र दक्षिण एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। दिउँसो 3 बजेको हिलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: राम राम राम राम राम। अब भो त यति कामको लागि यहाँले बनेपा नै जानुपर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98 49 13 27।
5: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेठी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
6: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
6: साथै यहाँ विवाह, व्रतबन्ध, पास्नी, छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: விளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: म तिमीलाई साँच्चै माया गर्छु।
2: कतिजनालाई भनिसक्यो त्यही डायलग?
1: विद्या नाच, म तिमीलाई साँच्चै माया गर्छु।
2: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: இளம்பு பிரேக் டைம்.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
13: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: You are listening to Elambu FM 89.6 MHz.
17: 89.6 MHz.

0: भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर, आऊ रमाइलो गर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रसुवागढी सड़क खण्डमा रातिको समयबाट सवारी सञ्चालनमा आजदेखि रोक। प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषदको बैठक आह्वान। नेकपा एमालेको नजरमा बालिन सरकारको 6 दिन पूर्णता असफल। बैतडीमा आज दिउँसो भएको बस दुर्घटनामा परि 17 जना यात्रु घाइते। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मेन रोडमा आजदेखि फेरि डोजर चल्यो। युक्रेनको राजधानी किएवमा भएको रूसी आक्रमणका कारण 30 जनाको मृत्यु। र विश्वकप अस्ट्रेलियालाई 3-0 गोल अन्तरले हराउँदै स्पेनको शानदार जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै गल्छी, त्रिशुली, मैलुङ, स्यापुरेसी, रसुवागढ़ी सड़क खण्डको एक भागमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्व तयारी तथा प्रतिकार्य जिल्ला कार्य योजना तथा जिल्ला सुरक्षा समितिको असार 16 गतेको निर्णयका आधारमा उक्त व्यवस्था लागू गरिएको जानकारी दिएको छ। जस अनुसार रुङ्ग खोला पुलदेखि रसुवागढ़ी सम्मको सड़क खण्डमा असार 20 गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन राति 8 बजेदेखि बिहान 5 बजेसम्म अति आवश्यक सेवा बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। धरातलीय भिरालोपन, कमजोर चट्टान र माटो, नदी किनारका सड़कहरूमा हुन सकिने कटान र मनसुनका कारण बढ़न सकिने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले सम्बन्धित यातायात व्यवसायी, चालक तथा सरकारवाला सबैलाई सूचना पालन गर्न अनुरोध गर्दै यात्राको योजना बढ़ाउँदा तोगिएको समयको विशेष ध्यान दिन पनि आग्रह गरिएको छ। संस्थाको जग्गा बिक्री गर्ने निर्णय गरिएपछि विवादमा परेका अरूणीको यातायातका समितिका अध्यक्ष केदार छेत्रीले पदबाट राजीनामा दिनुभएको छ। अध्यक्ष छेत्रीले आज शुक्रबार पदबाट राजीनामा दिएको हो। उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले पदबाट राजीनामा दिएको र स्वीकृत समेत भइसकेको बताइसकेको छ। अरूणीको यातायात सेवा समितिको नाममा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका 5 भीमसेन थानमा रहेको करिब 1 रोपनी जग्गा र त्यहाँ बनेको सभा हल सहितका संरचना बिक्री गर्ने निर्णय गरिएपछि अध्यक्ष छेत्री विवादमा तानिएको थियो। समितिको पूर्व अध्यक्ष, पूर्व पदाधिकारी तथा सदस्यहरूले संस्थाको जग्गा र बनेका संरचना बिक्री गर्ने निर्णयको विरोध गरेपछि छेत्रीले राजीनामा दिन बाध्य भएका थिए र असन्तुष्ट पूर्व पदाधिकारी र व्यवसायीहरूले बिहिबार बनेपामा भेला गरी संस्थाको सम्पत्ति बिक्री गर्ने निर्णय फिर्ताका माग गर्दै विरोधमा उत्तीर्ण निर्णय गरिएको थियो र अध्यक्ष छेत्रीले आफूले यातायात व्यवसायी, मजदूर र यात्रुहरूको हितमा काम गर्दा गर्दै केही व्यक्तिहरूले पूर्व अध्यक्ष र व्यवसायीहरूको हवाला दिँदै गम्भीर आरोप लगाएकाले उचित छानबिनका लागि पदबाट राजीनामा दिएको बताएका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। मन्त्री परिषदका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालको अनुसार प्रधानमन्त्री शाहले आज साँझ संवैधानिक परिषदको बैठक बोलाउनु भएको हो। बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिश गर्न यो बैठक बोलाएको हो। हाल निर्वाचन आयोग, राष्ट्रिय मानवाधिकार आयोग र मुस्लिम आयोग लगायतका केही आयोगहरू अध्यक्ष तथा सदस्य पद रिक्त रहेका छन्। संवैधानिक परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहाल, त्यसै गरी उपसभामुख रूबी कुमारी ठाकुर, प्रधान न्यायाधीश मनोज कुमार शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता भीष्म प्रसाद, भीष्म राज आङदेवी सदस्य रहेका छन्। नेकपा एमाले बालेन्द्र शाहबाले नेतृत्वको सरकारको 6 दिन पूर्णता असफल भएको दावी गरिएको छ। एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन्द्र मन्त्रीका सचिवहरूले नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोड़िएका प्रमाण सार्वजनिक भइरहेको भन्दै प्रश्न उठाएका छन्। आफ्नो सयबुधी वाचपत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादस्पद निर्णयहरूमा मात्रै सरकारको रूचि देखिएको एमाले दावी गरिएको छ।
बैतडीमा आज दिउँसो भएको बस दुर्घटनामा परि 70 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये एकजना महिला र एक पुरूषको अवस्था गम्भीर छ। हाल घटनास्थलबाट घाइतेहरूको उद्धार कार्य जारी छ भने उनीहरूको विस्तृत विवरण खुल्न बाँकी नै छ। धनकडीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-39-63 नम्बरको बस पाटन नगरपालिका 9 स्थित गैरखान नजिकै दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 60 मिटर तल खसेको खोडेबे प्रहरी चौकीका इन्चार्ज किसान भट्टले जानकारी दिएको छ र घाइतेहरू मध्ये 60 वर्षीय एकजना पुरूष र 55 वर्षीय एक महिलाको अवस्था गम्भीर छ। घटनास्थलमा अहिले स्थानीय बासिन्दा खोडके प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको टोलीले घाइतेहरूको उद्धार गरिरहेको छ। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल र खोडपे स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मेन रोड मुख्य सड़कको क्षेत्रमा रहेका संरचनाहरूमाथि आजदेखि फेरि डोजर चलेको छ। पहिलो चरणमा गत वैशाख 6 र 7 गते डोजर चलेपछि करिब 2.5 महिनादेखि अलपत्र परेको मेन रोड विस्तारका काम शुक्रबारदेखि फेरि शुरू भएको छ। वैशाख 6-7 गते सड़क विभागले पहिलो चरणमा सड़क सीमा क्षेत्रमा दायाँ बायाँ 25-25 मिटर पर्ने घर भवन लगायतका संरचना डोजर लगाएर भत्काएको थियो। क्षेत्रमा रहेका बाँकी संरचनाहरू 25 दिनभित्र खाली गर्न अनुरोध गर्दा पनि सम्बन्धित घर जग्गा धनीहरूले खाली नगरेपछि सड़क विभागले आजदेखि फेरि डोजर चलाएर बाँकी संरचनाहरू हटाउन थालिएको छ। आजदेखि वीरगंजको गण्डक चोकदेखि फेरि डोजर लगाएर सड़क क्षेत्रमा परेका संरचनाहरू हटाउन थालिएको सड़क डिभिजन हेटौडाका प्रमुख किरण कार्कीले जानकारी दिनुभएको छ। यसअघि असार 2 गते सड़क विभाग माताहातको सड़क डिभिजन हेटौडाले सूचना जारी गर्दै 5 दिनभित्र घर जग्गाहरू धनीहरू आफैले सड़क सीमा क्षेत्रमा पर्ने संरचनाहरू खाली गर्न गरे। सड़क विभागले सड़क ऐन 2031 बमोजिम सड़क सीमा संरक्षण कार्यान्वयन अन्तर्गत सड़क सीमा क्षेत्रभित्र रहेका बाँकी संरचना हटाउने जानकारी दिएको थियो र बिहिबार मात्र पर्सा एक सांसद हरिपन्त सहित वीरगंज उद्योग वाणिज्य संघ पदाधिकारीहरूको टोलीले काठमाडौँमा राष्ट्रपाको सभापति रवि लामे छानेलाई भेटेर मेन रोडको शहरी मार्ग घोषणा गरेर 15-15 मिटर मात्रै विस्तार गर्न माग गरिएको थियो। मापदण्ड पूरा नभएका र विद्यार्थी संख्या कम भएका विद्यालय स्थानीय तहले मर्ज गर्न पाउने भएको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली 10 संशोधनमा स्थानीय तहले विद्यालय सार्ने वा तथा कक्षा घटाउने 2 वा 2 भन्दा बढ़ी विद्यालयहरू गर्मी गावी एउटा विद्यालयको कायम गरी विद्यालय समायोजन गर्न 8 वटा आधार तयार गरिएको छ। पूर्वाधार कायम नरहेको र अधिकांश कक्षामा विद्यार्थी संख्या नभएको विद्यालयलाई मर्ज गर्न सकिने व्यवस्था भएको छ। स्थानीय तहले 0 विद्यार्थी संख्या भएका विद्यालयहरूलाई अनिवार्य रूपमा समायोजन गर्न वा एकीकरण गर्नुपर्नेछ। 0 विद्यार्थी संख्या भएका विद्यालयहरूमा 1 वर्षभित्र समायोजन वा एकीकरण गरिसक्नुपर्ने नियमावली उल्लेख गरिएको छ। सामुदायिक विद्यालयहरूको प्रत्येक कक्षामा उपत्यकामा 50 जना तराईमा 40 जना र हिमाली क्षेत्रमा 35 जना हुनुपर्ने भनिएको छ। यसअनुसार तराई पहाड़मा 45 जना र हिमाली क्षेत्रमा 40 जना विद्यार्थी हुनुपर्ने थियो। संशोधन अध्ययन भएको नियमावलीमा तराई पहाड़ र हिमाली क्षेत्रका विद्यार्थीको संख्या घटाएको छ। कक्षामा तोइकेको संख्या भन्दा कम विद्यार्थी भएमा विद्यालय मर्ज गर्न सकिने भएको छ। लागु औषध ब्यूरो नियन्त्रण ब्यूरोले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। भारतको लाल बनिया नाकबाट नेपालको सिराहा महोत्तरी हुँदै काठमाडौँ उपत्यकामा लामो समयदेखि लागु औषध खैरो हिरोइन कारोबार गर्दै आएको एक भारत मधुबनीका अब्दुल कलामलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा कलामले उल्टे प्रहरीमाथि कठुवा पिस्तोल मार्फत गोली प्रहार गरिएका थिए र प्रहरीले आत्मरक्षाका लागि जवाबी फायर गर्दा उनी घाइते भएको ब्यूरोले जनाएको छ। ब्यूरोको अनुसार भारतमा बसी नेपालमा लागु औषध हिरोइन आपूर्ति गर्ने गिरोहको
प्रोफाइल लिंक गर्ने क्रममा कलम नोटिसमा आएका कारोबारी हुन् लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहा र सिराहा स्थित इलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त टोलीले कलमलाई नियन्त्रणमा लिएको छ। प्रहरीले कलमलाई घुँडामुनि एक राउण्ड गोली प्रहार गर्दा उनी घाइते भएका थिए। घटनास्थलबाट 115 ग्राम 20 मिलिग्राम खैरो हिरोइन र एक थान कटुवा पिस्तोल, 2 राउण्ड गोली र 1 थान मोबाइल बरामद गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गराज रेग्मीले जानकारी दिनुभएको छ। लम्बो खबरमा अब विदेशको खबर। युक्रेनको राजधानी कियवमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको संख्या कम्तीमा 30 जना पुगिएको छ। युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा 30 जनाको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका

हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः पटक। सुवागढी सड़क खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक, प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषदको बैठक आह्वान। हिमालयको नजरमा बालिन सरकारको सय दिन पूर्णता असफल, बैतडीमा आज दिउँसो भएको बस दुर्घटनामा 17 जना यात्रु घाइते। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मेन रोडमा आजदेखि फेरि डोजर चल्यो। युक्रेनको राजधानी कियवमा भएको रूसी आक्रमणको कारण 30 जनाको मृत्यु। र विश्वकप अस्ट्रेलियालाई 3-0 गोल अन्तरले हराउँदै स्पेनको शानदार जीत। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचन

0: रैवसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रो मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा विशेष गरेर धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको 2 अध्यायको 15-17 पदहरूलाई यहाँको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् यसलाई हामी यसरी पाठ गरौं। संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात शरीरको अभिलाष, आँखाको अभिलाष, जीवनको सेखी पिताबाट आएको होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाष पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहिरहन्छ। आजको यो खण्डको मुख्य विचार भनेकै परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ। आज हामी सधैँको निम्ति रहने किसिमले हामीले काम गर्ने हो कि क्षणभरको कुरामा हामी रहने हो, यो कुरा आज मानव जातिले सोच्ने कुरा पनि हो। र परमेश्वरको वचनले यस ठाउँमा यसरी उल्लेख गरिएको देखिन्छ कि संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर भनिकन यहाँ आज्ञाको रूपमा दिएको छ। नगर नगर, संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। अब यहाँ संसार भन्ने कुरा चाहिँ आज संसारिक गतिविधि भन्ने कुरा बुझिन्छ र संसार भन्ना साथ यहाँनिर परमेश्वर भन्दा परमेश्वरको वचन भन्दा गलत तरिकाले अथवा परमेश्वरको वचन अनुसार नगरेको कुराहरू यहाँ जोडिन्छ। संसारमा भएको कुनै पनि थोकलाई भनिसकेपछि परमेश्वरसँग सम्बन्ध नभएका र परमेश्वरले स्वीकार नगरेको र संसार भन्नासाथ मानिसले गर्ने गलत गतिविधिहरू, मानिसहरूले गर्ने गलत गतिविधिहरू जुन चाहिँ परमेश्वरको नजरमा सही छैन, परमेश्वरको नजरमा असल नभएका संसारका अरू गतिविधिहरू छन् जुन कुराहरूमा चाहिँ विशेष गरेर तलपट्टि लेखेको छ शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी, यो तीनवटा कुराहरूसँग सम्बन्धित कुनै पनि कुरालाई प्रेम नगर भनेर यहाँ उल्लेख गरेको देखिन्छ। त्यसैले यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन। त्यसैले संसारका थोकहरू भन्ने कुरा जब हामी विचार गर्छौं, यहाँनिर स्पष्ट रूपमा भनिएको छ शरीरको अभिलाषा है, शरीरको अभिलाषा, यो अभिलाषा भन्ने कुरा चाहिँ एकदमै हामी भनौँ परमेश्वरको राज्यमा परमेश्वरको दृष्टिमा मन नपर्ने कुराहरू, र यो भनेको शरीरको अभिलाषामा व्यभिचार जस्ता कुराहरू आउँछन् र त्यसपछि झै झगडाका कुराहरू आउँछन् र ड्रग्सको कुराहरू आउँछ र यसरी झै झगडा गर्नु, डाहा गर्नु, ईर्ष्या गर्नु, यो सबै कुराहरू विशेष गरेर शरीरको अभिलाषासँग सम्बन्धित कुराहरू भनेको खाने लाउने पिउने कुराहरू बढी सम्बन्धित छन् र शरीरलाई भनौ व्यभिचारमा लगाउने, शरीरलाई झै झगडामा लगाउने र शरीरलाई चाहिँ ड्रग्स अथवा मादक पदार्थमा मातिनको लागि लगाउने, यो सबै कुराहरू चाहिँ शरीरको अभिलाषासँग सम्बन्धित छ र संसारको थोकहरू, संसारमा भएको कुनै पनि थोकहरूलाई प्रेम नगर भनेर यहाँ आज्ञा गरेको कुरा चाहिँ यसले परमेश्वरसँगको सम्बन्ध अथवा पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन भनेर स्पष्ट पारेका छन्। परमेश्वरसँगको संगति त्यहाँ हुँदैन, परमेश्वरको प्रेम त्यससँग सम्बन्धित हुँदैन, किनभने संसारको थोकहरू भनेको चाहिँ शरीरको अभिलाषा, शरीरलाई नष्ट गर्ने गतिविधिहरू, शरीरलाई नष्ट गर्ने, शरीरलाई बिगार्ने किसिमले जुन शरीरलाई नष्ट गर्ने जति पनि गतिविधिहरू हुन्छ त्यो कुराहरूमा प्रेम गर्ने व्यक्तिहरू परमेश्वरसँग जोडिन सक्दैन, परमेश्वरको प्रेममा उनीहरू आउन सक्दैन, किनभने उनीहरूले यो शरीरलाई झै झगडामा पार्छन् र व्यभिचारमा पार्छन् र एउटा मादक पदार्थमा फसाउँछन्। यसरी शरीरलाई, सुन्दर शरीरलाई, परमेश्वरले शरीरलाई चाहिँ परमेश्वरको आत्मा बास गर्ने मन्दिर हो अथवा पवित्र आत्मा बास गर्ने मन्दिर हो, यसलाई पवित्र राख्नुपर्छ, यसलाई शुद्ध राख्नुपर्छ भन्ने कुरा अर्को खण्डमा बाइबल धर्मशास्त्रले स्पष्ट बताएका छन्। त्यही अनुरूपमा एउटा व्यक्तिले आफ्नो यो गतिविधिहरूलाई पछ्याउनु हुँदैन र यसमा पछ्याउनेहरूले शरीरलाई मादक पदार्थमा डुबाउने, शरीरलाई व्यभिचारमा डुबाउने, शरीरलाई झै झगडामा गरेर शरीरलाई नोक्सान गर्ने कुरा गरेपछि परमेश्वरसँग सम्बन्ध हुन सक्दैन र परमेश्वरको प्रेम यस्तो व्यक्तिसँग जोडिन सक्दैन। त्यसै कारणले एउटा व्यक्तिले निर्णय गर्नुपर्छ कि यो कुरालाई प्रेम गर्नु हुँदैन भनेको चाहिँ यसलाई यो गतिविधिबाट उनीहरू अलग हुनुपर्छ भनिएको हो। र आँखाको अभिलाषा, आँखाको अभिलाषा भनेको आँखाले देखिसकेपछि त्यो सबै कुराहरू आफ्नो हुनुपर्छ र आँखाले देखेका कुराहरू आफ्नो हुनुपर्छ भनेर जुन लोभमा फस्छन् मानिसहरू, त्यसमा उनीहरू डाहामा फस्छन् मानिसहरू अनि ईर्ष्यामा फस्छन् मानिसहरू, आँखाले देखिसकेपछि त्यो डाहा ईर्ष्या लोभ जसरी आउँछ यो सबै गतिविधिहरू पनि लाग्नु हुँदैन भन्ने कुरा हो, किनभने बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउँछ आँखाको अभिलाषाले मानिसलाई उँभो आउन दिँदैन, परमेश्वरसँग सम्बन्ध राख्न दिँदैन, किनभने यो अभिलाषामा फस्नु भनेको प्रेममा फस्नु हो र यसमा फस्नु प्रेममा फस्नु भनेको परमेश्वरको प्रेम त्यो व्यक्तिमा नहुनु हो। त्यसकारणले आदरणीय श्रोताहरू, आज आँखाको अभिलाषाबाट हामीहरू अलग हुनुपर्छ। अर्को जीवनको सेखी, यो संसारमा भएको थोकहरूमा यो जीवनको सेखी हो। घमण्ड र आफूलाई परमेश्वरको स्थानमा राख्ने, आफू एउटा सीमित मानिसलाई परमेश्वर हुँ भनेर त्यो उचाइमा पुग्नु खोज्ने र आफ्नो हैसियत आफू को हो भनेर चिन्न नसक्नु र जीवनको सेखी, आफूलाई ईश्वर बराबरको ठानेर जिउनु र यस्ता खालको तरिकाले अथवा यो खालको जीवन जियो भने यो संसारिक भयो र आफैलाई ईश्वर मानेर आफैलाई परमेश्वर भनेर जिउने व्यक्तिहरू भयो भने परमेश्वरको प्रेम त्यसमा हुँदैन। त्यसकारणले आदरणीय श्रोता, हामी मानिस हौ, सीमित मानिस हौ, सीमित मानिसले आफूलाई जत्रो छ त्यत्रै स्वीकार गर्नुपर्छ। आफू जो हो त्यो त्यही हो भनेर स्वीकार गर्नु नै नम्रता हो र यसरी घमण्डले जियो भने मानिस नष्ट हुन्छ, पतन हुन्छ भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। त्यसकारणले आदरणीय श्रोताहरू, संसार बितेर जान्छ र त्यसको अभिलाषाहरू पनि बितेर जान्छ। एक दिन यो शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी सिद्धिन्छ र संसार पनि सिद्धिन्छ। केही हुनेवाला छैन, केही बाँकी रहनेवाला छैन, यो सिद्धिन्छ। त्यसकारण परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ भनेर भनिएको छ र परमेश्वरको इच्छा पूरा गर्नु भनेको नै अब शरीरको अभिलाषाबाट हामी अलग हुनु, आँखाको अभिलाषाबाट हामी विजय हुनु, जीवनको सेकीबाट विजय हुनु। अर्को भाषामा शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकीबाट विजय भएर हामी परमेश्वरको इच्छा अनुसार जिउने व्यक्तिहरू बन्नुपर्छ र जसले गर्दा हामी सधैँ आनन्द जीवनको भागीदार भएर, जसरी परमेश्वर आनन्द हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, उहाँ जसरी जीवित भएर आनन्दतामा उहाँ जिउनुहुन्छ, उहाँको प्रेममा रह्यो भने उहाँले भन्नुभएको कुरा अथवा परमेश्वरको इच्छा पूरा गर्नेहरू भएर हामी जियौं भने हामी सधैँ उहाँसँग रहने नै छौं। के आज यहाँहरूले आफूलाई यो सोचाइमा ल्याउनु भएको छ कि कतै हामी आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सेखीमा नै सीमित भएर बसेका त छैनौं, जुन कुराले हामीलाई क्षणभरको लागि मात्रै जिन्दगी दिन्छ र एक दिन यो जीवन बितेर जान्छ, संसार पनि बितेर जान्छ, अन्तिममा केही पनि बाँकी रहँदैन, सबै शून्यतामा जान्छ। मानिसको जिन्दगी कहिल्यै पनि नाश नहुने गरेर परमेश्वरले सृष्टि गर्नुभएको र पापको कारणले गर्दा मानिसले त्यो आनन्द जीवन गुमाएको थियो, तर प्रभु यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ आएर पापको प्रायश्चितको लागि रगत बगाउनुभयो, मानव जातिको निम्ति आफै मृत्युमा जानुभयो र उहाँ पुनरुत्थान हुनुभयो, स्वर्ग रहनु हुनुभयो, उहाँ लिन आउँदै हुनुहुन्छ। उहाँको इच्छा पालन गर्नेहरू चाहिँ, पूरा गर्नेहरू चाहिँ अनन्त आनन्दसम्म उनीहरू जीवित हुनेछ। जसरी परमेश्वर ज्योति हुनुहुन्छ, उहाँ ज्योतिमा हुनुभएकोले हामी पनि ज्योति प्राप्त गर्ने व्यक्तिहरू हुन्छौं र उहाँ जीवित हुनुहुन्छ, उहाँले हाम्रो पापहरूको प्रायश्चितको लागि रगत बगाउनु भएकोले हाम्रो सबै पापहरू उहाँले धोएर शुद्ध पवित्र पारिदिनुहुन्छ, उहाँले हामीलाई क्षमा दिनुभएको छ र त्यो क्षमा पाएर हामी आनन्द जीवनमा जिउनेहरू हुनुपर्छ। के आज यहाँहरू परमेश्वरको इच्छा पूरा गर्नका लागि तयार हुनुहुन्छ? विश्वास गरेर, उहाँको आज्ञा पालन गरेर, संसारको सबै थोकलाई प्रेम नगरेर, परमेश्वरको इच्छा पालन गरेर यदि जिउनुभयो भने यहाँहरूले परमेश्वरको आशीर्वाद प्राप्त गर्नुहुनेछ र आनन्द जीवन प्राप्त गर्नुहुनेछ। सधैँ सधैँ यहाँहरू, हामी सबै एउटै परमेश्वरका सन्तान भएर हामी आनन्द जीवनमा प्रवेश गरेका हुन्छौँ। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहोस्। सधैँभरिको निम्ति जिउने एउटा व्यक्ति बन्नुहोस्। एकैछिनमा संसार बितेर जान्छ, त्यसरी नै बितेर जाने जिन्दगी नहोस्। यति भन्दै यहाँहरूको बीचमा आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको सय दिन सफल भएको राजसपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
1: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन, शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक चाहिँ 3% चाहिँ कर लगाइयो।
0: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालन,
2: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड बढ्दो, भीड़लाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको।
0: मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खानेपानीको समस्या बढ्ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ्दै।
3: तर मलाई लाग्छ
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकले सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रम पछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले सुझावको आधारमा केही कमी कमजोरी राखे सच्याएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
6: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ्छ।
5: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक चाहिँ 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रुकुमवासीहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
5: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकी अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएनसँग बताउनुभयो।
7: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखिएन। भेट्दाखेरि कसरी भेट्दाखेरि सबै भइहाल्छ नि भन्दिनँ, अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नभनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्रित गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त भरिसकेका छन्। यति नै कुरा छ, र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँ चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
5: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
8: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदरबारभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
5: दैलेखको चामुण्डा बिन्द्रश्रेणी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको चाङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
9: गाडी पनि भेटिएको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान त एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब खोजुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउन लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
5: धमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनुपर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरूङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरूङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरूङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्रधान अध्यापक वीरेन्द्र खिसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:45 चार कोठी दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधान अध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2,000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:45 साबिक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
0: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
10: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
0: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
17: कार्यक्रम साझा आवाज,
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
18: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
19: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
15: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
16: पसिनाको सम्मान, समानताको अभियान,
17: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्कका कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
10: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
20: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु, 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
10: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
20: ठाउँमा
10: रह्यो कुरा अलिकति। मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
20: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
10: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा,
21: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले, पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुष।
0: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र
2: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
23: साझा खबरमा अब महिला किसानको कुरा। कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
24: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
25: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो हुनुभक्त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त, समस्या त धेरै छ त। अझ र हामी हेन्डिकाप्टको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, पुरुषले माथि आफ्नो खुट्टो माथि गर्ने, आफू माथि हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले।
24: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
25: कहिले कसो अलिकति हो, हलो सलो जोत्दाखेरि, खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्, पुलिस अलिकति हो पुरुषले गर्ने। उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति। पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
24: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
26: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजोलतिर हालम भने कर्मचारी अन्न यहाँ जग्गा सग्गा हेरी जान्छन्, कहीँ पानीको ऊ छैन, ऊ स्रोत रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त।
24: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण, तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन, आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
26: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो। हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाए छैन।
24: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता सम्पत्ति माथिको अधिकार कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी।
0: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने यातायात नपाउने व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
1: केही छैन केही छैन गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ। कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन तर मेहनती चाहिँ हुनु पर्यो मान्छे अनि सोच चाहिँ राम्रो हुनु पर्यो परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो
5: परिवर्तनको कुरा यो त अहिलेदेखिको कुरा होइन नि त।
1: हजुर
5: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनुभन्दा अगाडिदेखिको पनि कुरा होला होइन। कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
1: यो चाहिँ पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न तिमी यो पढेर बस तिमी काम गर्नु पर्दैन भने
5: काम नगर
1: नगर भन्ने उयो हो कि
5: त्यस्तो
1: चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन। अहिलेसम्म दबिरहेको
5: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
1: हुर्काइमा पनि
5: हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो।
1: त्यो फरक नै पर्ने भयो अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो।
5: तपाईँले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
1: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले।
5: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ। नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्। ती मध्ये 70% चाहिँ किसान महिला छन् कि महिला किसानले काम गरिरहेछन् तर उनीहरूको न परिचय छ महिला किसान भनेर। अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्। सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
1: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन विभिन्न सिपमूलक तालिम अथवा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो। महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
0: कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़नेछ। दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन.
1: Time check. It's 8 p.m.
2: अहिले बेलुकीको 8 बजेको छ.

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन टक्राउन चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ। सुभने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला सुन्दै हुनुहुन्छ यो प्रोग्रामलाई। सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रीलाई सुन्दै हुनुहुन्छ काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेसाब, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्ब एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने तपाईँले अनलाइनको वेबसाइट, फेसबुक पेज लगायतका अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट पनि एकै साथ हामीले धेरै धेरै टाढाका जिल्लाहरूबाट, देश परदेशबाट पनि सुन्न पाउनुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि तपाईँहरूले हरेक साताको छ दिन सुन्दै आइराख्नु भएको छ। शनिबार बाहेक अन्य दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म यो प्रोग्राम सुन्दै आइराख्नु भएको छ र सुन्न पनि सक्नुहुनेछ। विशेष गरी यो प्रोग्राममा हामी तपाईँहरूको रात्रिकालीन सन्देशहरू लिने गर्दछौं, तपाईँहरूसँग मिठो कुराकानी गर्ने अनि तपाईँहरूको रात्रिकालीन सन्देशहरू लिने गर्दछौं। यदि तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ अनि रात्रिकालीन सन्देशहरू राख्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो यो प्रोग्राममा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामीले विभिन्न माध्यमहरू खुल्ला गरिएको हुन्छ है। तपाईँहरूले कल गर्नका लागि अनि हाम्रो यो माझ यो प्रोग्रामसम्म जोडिनका लागि हामीले विभिन्न माध्यमहरू खुल्ला गरिएको हुन्छ। सो माध्यम हुँदै तपाईँहरू चाहिँ हाम्रो यो कार्यक्रममा तपाईँहरू भाग लिनका लागि जोडिन पाउनुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले खानपिन गरिसक्नुभयो होला, कतिपय साथीहरूको बाँकी नै होला, कतिपय साथीहरूको चाहिँ अब बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू खानपिन गरेर मजाले सुतिसक्नुभयो होला, कतिपय साथीहरू चाहिँ अब मजाले गृह कार्य गर्दै हुनुहुन्छ होइन। अब यो रातिको समय अलिअलि पानी परिरहेको छ, हामी यति बेला चौतारातिर चाहिँ है सिमसिम पानी परिरहेको छ। रातिको समय त अब समग्रमा धेरै ठाउँहरूमा चाहिँ एकदमै पानी पर्ने क्रम बढ्दो छ। आजभोलि 2-4 दिन भइसकेको छ, पक्कै पनि तपाईँहरूको ठाउँतिर मौसम के छ भने है। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अलिकति स्वस्थ रहनुहोला होइन, सुरक्षित तरिकाले बस्नुहोस्, हामी यही कामना गर्दछौ। अनि आज पनि हामी तपाईँहरूको फोन कल लिनेछौ अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिने जमर्कका साथमा नै हामी तपाईँहरूको माझमा जोडिएको छ। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ अनि रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने तपाईँहरूको लागि 011-620-282 है सो नम्बरमा कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ। अनि तपाईँ कमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँले आफ्नो फेसबुक पेजमा जानुहोला, त्यसमा हेलम्ब एफएमको फेसबुक पेजबाट लाइभ भइसकेको छ। उक्त लाइभ मार्फत तपाईँले कमेन्ट गर्नुहोला, धेरैजना श्रोता साथीहरूले हामीले पर्सनल कमेन्ट पनि गरिराख्नु भएको हुन्छ। यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने सर्च गर्नुहोला, सजिलो तरिकाले तपाईँले आफ्नो मोबाइलको फेसबुकबाट पनि तपाईँले मजाले हेलम्ब एफएम सर्च गर्नुहोला, त्यहाँबाट भेटाउनु भयो भने तपाईँले कमेन्ट गर्नुभयो भने झनै सजिलो हुनेछ, तपाईँको शुल्क लाग्ने छैन होइन। सो एमबी मार्फत इन्टरनेट मार्फत तपाईँले हामीलाई सजिलो तरिकाले एकैचोटि मात्र फलो गर्नुभयो भने हाम्रो हरेक प्रोग्रामहरूमा तपाईँ भाग लिनका लागि हेर्नका लागि तपाईँहरूलाई सजिलो हुनेछ। हामीलाई देश विदेश जुनसुकै ठाउँबाट पनि कल एसएमएस हामीलाई प्राप्त हुन्छ, सो कारणले तपाईँहरूले पनि हाम्रो सजिलो माध्यमहरूसँग जोडिनु भयो भने त्यो एकदमै राम्रो वातावरण मिल्नेछ भन्ने मैले एकदमै आशा र अपेक्षा गरिएको छ। सो जे जस्तो भए पनि तपाईँहरूलाई सजिलो माध्यम जुन सहजता हुन्छ सोही माध्यमले कार्यक्रममा कल गर्नुहोला। यदि कल गर्न चाहनुहुन्छ भने 98-60-52-55-25 को माध्यमले कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदमै निकै नै मिठो गीत राख्छौं, गीतपछि तपाईँहरूको माझमा आउनेछौ, तपाईँहरू भने हेलम्ब एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यो प्रोग्राम यति बेला कार्यक्रम लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत ताई सिंह तामाङ, अनि प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो र यो प्रोग्रामलाई हामीलाई धेरै ठाउँहरूबाट धेरैजना श्रोता साथीहरूले सुनिराख्नु भएको छ। यो रातिको समय पनि हो, धेरैजना श्रोता साथीहरू त अब दिनभरि काम एकदमै चटारो नै छ, असारको बेला एकदमै मेलापातले गर्दा एकदमै थकित अवस्थामा हुनुहुन्छ, खानपिन गरेर मजाले सुतिसक्नु भयो होला, कतिपय साथीहरू खाना खाएर बसिराख्नु भयो होला, आराम गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू प्रोग्रामको पर्खाइमा हुनुहुन्थ्यो होला होइन। सो प्रोग्रामको पर्खाइको घडी भने सकिएको छ, अब भने हामी तपाईँहरूसँग तपाईँहरूको फोन कल लिने, तपाईँहरूसँग भलाकुसारी गर्ने र रात्रिकालीन सन्देश लिने जमर्कको साथमा हामी कार्यक्रममा जोडिएको छ र तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै तपाईँहरू जोडिन पाउनुहुनेछ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अनि आकाशजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर खानपिन गर्नु भएको छ, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ है। अनि सुनाइदिनुहोस् न आजको दिन कस्तो भयो तपाईँको? हजुर हजुर एकदमै मेरो पनि समग्रमा राम्रो नै भयो, ठिकै भयो भनौ न है। अनि सुनाउनुहोस् मौसमको अवस्था के छ यति बेला? हजुर हजुर ला हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, साथमा रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो आकाशजीलाई धेरै धेरै धन्यवाद छ, अनि शुभरात्रि मिशन इन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सहभागिता जनाउनको लागि, अनि रात्रिकालीन सन्देश राख्नको लागि हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ। र यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते हजुर नमस्ते, विजयजी खाना खानु भयो तपाईँले? हजुर हजुर एकदमै भन्नुपर्छ, अनि के गर्दै हुनुहुन्छ यो समयमा? हजुर अघि चाहिँ खाना खाइसक्नु भयो भन्नुभयो, अहिले चाहिँ खाना लागेको भन्नुभएको? ओके ल ठिकै छ, अनि मौसमको अवस्था के छ यति बेला? हजुर सिमसिम पानी परिरहेको छ है। हजुर हजुर हजुर हजुर एकदमै भइसकेको छ, अनि कार्यक्रम त सुनिराख्नु भएको नै होला है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ।

साथीले कमेन्ट सौरभजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सु मिठो कमेन्टको लागि। अनि अर्को साथीले कल गर्नु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मुना राई लिम्बू भन्नुभयो। हजुर मुनाजी, खाना खानु भयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भर्खरै भएको भन्नुपर्छ। अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँको।

0: हजुर हजुर, खासै पानी परेको छैन है? ए हजुर हजुर, ल अब हाम्रो यतातिर चाहिँ दिउँसोको समयमा बेसरी गर्मी हुन्छ भने बेलुकाको समयमा चाहिँ सिमसिम पानी पर्ने र अनि अलिकति मध्यरात भए पछाडि चाहिँ अलिकति ठुलै पानी पर्ने संजोग मिलेको छ जे होस् है। अनि तपाईँ हुने ठाउँहरूमा आजभोलि के कामहरू चलिरहेको छ नि?
1: कामहरू अब त्यति व्यस्त भएको छैन, अब मकै बचाउने बेला हुँदैछ, अब मकै बचाएर धानहरू रोप्ने काम अब सुरु हुन लाग्यो भन्नुपर्छ है त।
0: ए हजुर, अब पहिला मकै भाँच्ने अनि मात्र धान रोपाएको काम सुरु हुन्छ हो त्यतातिर?
1: हजुर, एकदमै खेततिर मकैहरू छरिरहेछ, अब मकै भाँच्ने कामहरू सुरु भइरहेछ, त्यस्तै भइरहेछ।
0: ए हजुर, ल एकदमै टाढाबाट सम्झिनु भएको छ। अनि हेलम्बो एफएमलाई कतिको सुन्ने गर्नु भएको छ नि?
1: समयले साथ दिएसम्म सुन्ने गरेछु।
0: हजुर, समयले साथ दिएसम्म चाहिँ ए हजुर, ल एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: हजुर हुन्छ, सन्देश सर्वप्रथम त हजुरलाई नै धेरै सम्झना माया गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि प्रविधिक मित्रलाई अनि होल युनिटलाई नै गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि साथीहरू पनि पर्दा हिमालय अङ्कु सबिना मगर अमणि सापुदा राजीव श्रेष्ठ मन कुमार भुजेल टिकाराम घिमिरी मनको साथी जीवन कार्की चन्द्र बस्नेत गोगन डेरुडुमे रत्नबहादुर थापा भूमिका राई तामाङ लगायत अब धेरै साथीहरू हुनुहुन्छ, जति पनि नाम छुटेको साथीहरू र अहिले यो एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट शुभ सपनी भन्दै हजुर भन्न चाहन्छु। नमस्कार, बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मुना राईजी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा, सो मुनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो यो प्रोग्राममा सहभागिता जनाउँदै रात्रिकालीन सन्देश राख्नको लागि। यति बेला अर्को साथी पनि कार्यक्रममा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु भोजपुर घर भाइ मलेसियाबाट, सुरज राई हुनुहुन्छ।
0: हजुर सुरज राईजी बोल्दै हुनुहुन्छ है?
2: हजुर अवश्य पनि।
0: हजुर, अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ सुरजजी तपाईँ?
2: यति बेलाको समयमा म चाहिँ ड्युटीमा छु भन्नुपर्छ।
0: हजुर, ड्युटी गर्दै हुनुहुन्छ अनि प्रोग्राम सुन्दै हुनुहुन्छ है?
2: हजुर, प्रोग्राम फेसबुक लाइभ मार्फत मैले सुनिरहेको छु, तर आवाज चाहिँ एकदम सानो आइरहेको छ।
0: ए हजुर हजुर, यो यता अलिकति यता प्राविधिकमा चाहिँ केही समस्या छ है, यो कुरालाई हामी बनाउने क्रममा नै छौँ, सो कारणले गर्दा अलिकति सानो सुन्नु भएको होला है।
2: हजुर हजुर
0: हजुर, पक्कै पनि एकदमै यो कुरालाई पनि हामी छिटोभन्दा छिटो समाधान गर्नेतर्फ लागिरहेको नै छ। योभन्दा केही अगाडि मात्र ठूलो समस्याले गर्दाखेरि अब सबै कुराहरू पुरानै रफ्तारमा आउनका लागि अझै पनि केही समय लाग्ने रहेछ, सो कारणले गर्दा जे होस् तपाईँहरूको माझमा जोडिने माध्यम चाहिँ बनेको छ, तर पनि स्पष्ट रूपमा राम्रो तरिकाले चाहिँ प्रसारण हुन अझै पनि सकेको छैन हामी है। अनि सुनाउनुहोस्, अब मौसम त एकदमै गर्मी नै होला है समग्रमा?
2: हजुर, आज बेलुका बेलुका फेरि पानी परेको कारणले होला आज अलिक गर्मी चाहिँ बढी नै छ।
0: हजुर हजुर, पक्कै ए हजुर, भनेपछि तपाईँ हुने ठाउँतिर पनि पानी चाहिँ पर्दैछ आज भोलि नि?
2: हजुर, दिउँसोतिर पानी पर्दा चाहिँ प्राय शीतल नै हुन्छु, आज चाहिँ बेलुका बेलुका पानी परेको थियो, त्यो भएकोले अलिक गर्मी छ यस्तो भइरहेछ, आज अलिक अनौठो लागेछ।
0: ए हजुर हजुर, पक्कै पनि यो प्राकृतिक कुरो कुन बेला के हुन्छ अतो पत्तो थाहै हुँदैन, अब जे होस् अलिकति राम्रोसँग केयर गर्दै काम गर्नुहोला, ड्युटी गर्नुहोला है। सुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
2: सुन्छ, आजको मेरो रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्टमा त हजुर लगायत रेडियो इन्टर टिमलाई नै

0: नाइ डिस्कसन पनि भन्न चाहन्छु।
1: हजुर धन्यवाद।
0: अनि यस्तै गरेर सुनको पौधमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा पनि गुड नाइट शुभ सपना भन्न चाहन्छु भने सर हुनुहुन्छ तीर्थ राई र मनमोक्ता तामाङ सहभागी छिरिङ योन्जन पूर्वेलिया दास राई सर हुनुहुन्छ हस्मी सोतङ अनुसार दीक्षित राई सानुमाया शेर्पा काली कमल वनिम लिम्बू अनि ईश्वरी मेवाङ
1: हजुर साथी हुनुहुन्थ्यो सरोज राई हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो यता मलेसियाबाट उहाँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु र उहाँले पनि यो कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ अनि साथमा शुभरात्री भन्दै बाहिरिनु भएको छ धेरै धेरै धन्यवाद छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। यति बेला लाइनमा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस् न। ए आयुष राई भन्नुभयो? हजुर। अनि आयुष जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खानपिन के गर्नुभयो नि तपाईँको? ए हजुर अब चाहिँ हुँदैछ है त्यसो भए भर्खर भर्खर ए हजुर ल एकदमै धेरै धेरै धन्यवाद छ। अब समय मिलिएको समयमा संजोग मिलिएको खण्डमा कुनै दिन सँगै बसेर खाजा खाउला खाना खाउला भन्ने हामी आशा र अपेक्षा गरौं है। हजुर एकदमै सन्चै आरामै छु नि। अनि तपाईँले के कस्तो हुनुहुन्छ? ए हजुर हजुर हजुर हजुर भन्नुहोस् त। ए हजुर त्यस्तो मिल्दैन रहेछ यो सबै कुराहरू चाहिँ यो रातिको समयमा हामीले सिममा पनि अनि व्हाट्सएपमा पनि दुवै कलिङ एकैचोटि खोलाएको हुन्छ त्यो हुनाले यता व्हाट्सएपमा पनि कल आइरहेको हुन्छ भने नम्बरमा पनि सिमको नम्बरबाट पनि आइरहेको हुन्छ त्यो हुनाले यता हामी अनियरमा हुँदै गर्दाखेरि अर्को कलहरू चाहिँ होल्डमा बसिरहेको हुन्छ त्यो हुनाले अलिकति समस्या हुन्छ। ए हजुर हजुर त्यो ए हजुर हजुर एकदमै अब त्यस्तो बेला चाहिँ कस्तो हुन्छ भने हामी अब नम्बरमा कुराकानी गरिरहेको छ भने व्हाट्सएपबाट पनि कल लागिरहेको हुन्छ तर उतातिर कल अर्कोमा कल व्यस्त छ भने यताबाट कल रिसिभ हुँदैन अनि यता पालो आएपछि मात्र यताबाट रिसिभ हुन्छ नत्र भने कलिङमा मात्र जोडिराख्दाखेरि चाहिँ हजुर हजुर हजुर हजुर एकदम एकदम हामीले अहिले टेलिफोनमा केही समस्या आएको हुनाले टेलिफोन बनाउँदैछ आज भोलि टेलिफोन पनि बन्ने चरणमा नै छन् अनि त्यो हुनाले चाहिँ अहिले दुईवटा नम्बरहरू एक आपसमा जोडिएको हुनाले चाहिँ यस्तो समस्या छ र अरू बेला अब बिस्तारै यो समाधान भइसके पछाडि व्हाट्सएप मात्र खोलिन्छ भने अरू कल चाहिँ टेलिफोनबाट नै जानेछ। हुन्छ कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? ए हजुर हजुर त्यस्तो हुँदैन, तपाईँले सम्झिन सक्नुहुनेछ आफ्ना साथीहरूलाई मजाले।
2: पूर्व नेपाल पूर्वतिर मेरो अर्थ हामीलाई निकै बिगारीको कामना आरब र आरबको काम पाठमा मिठो माया सम्झना भनेर चाहन्छु। अनि यति मिठो बोल्नुहुन्छ स्प्रेड भइसक्यो अनि हजुर चाहिँ के कामना रात मेरो मिठो अहिलेको समयमा प्रोग्राम सुनेर जति पनि श्रोताहरू हुनुहुन्छ सबैजनालाई निकै बिगारीको बताएर हाम्रो चाहना बिगाको रूपमा अब सम्पूर्ण साथीहरूलाई पनि निकै बिगारीको कामना भनेर चाहन्छु। र साथीहरू भन्नु पर्दाखेरि चारै मुटु प्रेम तामाङ मुटु आशिष लिम्बू मुटु सन्देश तामाङले धेरै सम्झना सक्ने मायाको चाहन्छ भनेर भने चाहे र साथीहरू हुनुहुन्छ निरुता चन्दिक राई रमला सम्पाक राई हाम्रो बान्तावा सोफिया हाम्रो मिठा प्रेमीलाई अनि छ हाम्रो सरिता राई हुनुहुन्छ हाम्रो शिखा राई हाम्रो रनपाली सक्षम मगर हुनुहुन्छ सरस्वती मिसी म्याम फाङ राई मिसी मेरोमा रूपेश राईमा निरुता फलाङ राई दिदी भूमिका राई र आशिष राम बस्नेत अङ्कल किरात राई मिता राई हुनुहुन्छ राजेश गुलुङ जीवन पास मगर ट्याकको निकिता हुनुहुन्छ सुशीला विश्वकर्मा सुहानी योगहान गीता मगरलाई पनि धेरै सम्झना है भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ हाम्रो इन्डियातिर हुनुहुन्छ हाम्रो जितु छेत्री मदन गुरुङ मौसम राई लगायत मेरो नेम छ त किराट अर्थन्दै मन कुमार भुजेल मिलान भुजेल मलाई जति पनि साथीहरूले चाहना मिजा ग्रुपको सदस्य साथी र सदस्य पूर्वेली अन्जान आयुषलाई यहीको साथी भनेर चिन्नुहुन्छ चिन्नुहुन्न अनि मागनुहुन्छ
1: ओके भाई भाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो है सो धन्यवाद व्यक्त गर्न चाहन्छु हामीलाई कल गर्नुभएको थियो आयुष राईजी हुनुहुन्थ्यो र यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ हजुर नमस्ते हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर क्रिजल सापकोटा भन्नुभयो हजुर अनि क्रिजलजी खाना खानु भयो त तपाईँले अनि यो समयमा के गर्दै हुनुहुन्छ नि हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ अनि आजको दिन कसरी बिताउनु भयो नि तपाईँले ए ल ठिकै छ कार्यक्रममा जोडिनु भएको छ अनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ ओके बाई बाई साथी हुनुहुन्थ्यो क्रिजल सापकोटा हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ धन्यवाद छ। अब भने हामी छोटो मिठो अनि गीत राख्ने बेला भइसकेको छ गीतपछि फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्बे एफएम सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत हामीले राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ यति बेला तपाईँहरूले हामीलाई धेरै ठाउँहरूबाट र यति बेला टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हेलो नमस्ते।
1: नमस्कार।
0: हजुर नमस्कार। एकदमै हजुर आवाज भर्खर चाहिँ सुन्न पायो है। ए हजुर हजुर, यता फिटमा केही समस्या थियो जस्तो लाग्यो। जुनिताजी बोल्दै हुनुहुन्छ है। हजुर, अनि यो समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ?
1: यो समयमा चाहिँ म प्रोग्राम सुन्दै कल ट्राई गर्दै बसिरहेको भन्नुपर्छ है दादा।
0: हजुर, प्रोग्राम सुन्दै कल ट्राई गर्दै हुनुहुन्थ्यो है। अनि सन्चै हुनुहुन्छ नि तपाईँ?
1: म चाहिँ सन्चै छु भन्नुपर्छ। अनि हजुरलाई चाहिँ के कस्तो छ? अनि खानपिन भइसक्यो त हजुरको?
0: हजुर एकदमै, हामी सन्चै आरामै छु। खाना भर्खर भर्खर नै भएको भन्नुपर्छ है, तपाईँले त बाँकी नै होला।
1: हजुर मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है।
0: ए हजुर, ल ठिकै छ। अनि ड्युटी गर्दै हुनुहुन्छ होला यो समयमा त? ओके ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा सहभागी जनाउनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: मेरो रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि सर्वप्रथम एकै मित्रको धन्यवादलाई, अनि प्राविधिकमा हुने मित्रको लागि गुड नाइट, मिठो काममा नाच सपनामा चाहना मनको मान्छेलाई देख्ने होला है भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
1: हुन्छ धन्यवाद। अनि साथीहरू सम्पूर्ण पर्दाखेरि चाहिँ हुनुहुन्छ, मलाई चाहिँ धेरै हुनुहुन्छ त्यहाँनिर मान्छे जीवन भविन विष्णुको सोजा राई सेन्डु पन्याम अम्बी नेतु छिमी शिव सुन्दा सुभाष श्रेष्ठ कुमार लिम्बू रवि परिलाई पनि गुड नाइट, मिठो कामना सपनामा चाहन मनको मान्छेलाई देख्ने होला भन्न चाहन्छु। अनि यपालि हुने चाहिँ बोल्नु दुर्सा राई दुर्गा पटुवाल भावनामा घर तिनैजना बोल्नुहरूलाई पनि धेरै माया मिठो सम्झना गुड नाइट, मनको सपनामा चाहिँ मनको मान्छेलाई देखाइ बुनहरू भन्न चाहन्छु। अनि नेपालति हुने प्यारीहरू हुनुहुन्छ रञ्जना बाहेङ राई सुशीला विश्वकर्मा सुन्द्रेखा खिन्दिम्बू रिमा थामी किराती अञ्जना अञ्जली श्रेष युमेश तामाङ सुपर्ण तामाङ मुक्ताङ प्यारी नाना भूमिका राई सबैजनालाई गुड नाइट, मिठिन्दाको कामना सपनामा चाहना मनको मान्छेलाई देखाइ प्यारीहरू भन्न चाहन्छु। अनि जब धेरै हुनुहुन्छ प्यारीहरू सानो माया शेर्पा अगाडि शेर्जना सरुवाल जयन्त प्रिया गङ्गारिया छेत्री जुनी राई सुनिता लिम्बू सबैजना प्यारीहरूलाई पनि गुड नाइट, मिठिन्दाको कामना सपनामा चाहना मनको मान्छेलाई देखाइ प्यारीहरू भन्दै
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो जुनिता चामलिङ राई हुनुहुन्थ्यो है। सो उहाँले पनि यो समयमा फोन गर्नु हुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्दछु। अनि शुभरात्रि गर्न चाहे र यति बेला अर्को साथी पनि लाइनमा हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर म त रौतहटको त्यो गौरुङदेखि बोलिरहेको छु है।
0: हजुर रौतहटबाट शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस् न है।
2: हजुर म सुरेन्द्र दास रौतहटको गणुरा गौरदेखि
0: बोलिरहेको छु। ए हजुर सुरेन्द्रजी बोल्दै हुनुहुन्छ।
2: हजुर मलाई अब एकचोटि त हजुरसँग सोध्नु पर्यो है, म त नम्बर हेऱ्यो अनि तपाईँको प्रोग्राम कार्यक्रम सुन्दाखेरि नि झट्ट कल लगायो भने लागिसक्यो है, यो कुन ठाउँमा त्यो हाम्रो रेडियो परेको त्यो जानकारी गराउनका लागि हार्दिक अनुरोध गर्न
0: चाहन्छु। हजुर हजुर, यो चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो। यो हाम्रो सदरमुकाम पर्छ सिन्धुपाल्चोक जिल्लाको यो चौतारा, अनि यहाँबाट चाहिँ यो प्रोग्राम प्रसारण भइरहेको छ है।
2: हजुर म चुप लाग्यो सुन्दाखेरि नि कल लगाएको
0: हजुर हजुरसँग कुराकानी गर्नु है। हजुर हजुर ल, अनि खानपिन गर्नुभयो त तपाईँले?
2: हजुर खानपिन भइसकेको छ, अनि तपाईँको भर्खरै मैले फेसबुक खोलेँ अनि तपाईँको रेडियो आयो है।
0: हजुर हजुर
2: हजुरसँग जिज्ञासा भयो हजुरसँग कुराकानी गर्नको लागि, अनि कल पनि लागिसक्यो हजुरसँग कुराकानी पनि भइरहेछ, म धेरै नै खुसी लाग्यो हजुरसँग है।
0: हजुर एकदम एकदमै पक्कै पनि, र तहटदेखि कल लगाउनु भएको छ, अनि के छ खबर, के कामहरू चलिरहेको छ तपाईँको ठाउँतिर आज भोलिको समयमा?
2: हजुर काम धाम भन्दाखेरि अहिले अब भन्दाखेरि बिबी सन्तोक बेला हो, हाम्रो कृषि देशको धान नेपाल हो, त्यही भएर है
0: हजुर
2: धान अनि रोपानी पनि भइरहेछ अलिअलि यताउता है।
0: हजुर हजुर
2: भन्दाखेरि धान पनि कटाइरहेछ यताउता है, कृषिको मान्छे कृषिमा व्यस्त है।
0: हजुर
2: तपाईँको कामको अभावले हजुरसँग कुराकानी गरिरहेको छु है, भन्दाखेरि एकदमै खुसी लाग्यो है हजुरसँग कुराकानी हुँदाखेरि। पाँच बजेदेखि हाम्रो रेडियोको मार्फत मेरो आवाज तपाईँको आवाज हाम्रो टेक्निसियन मित्रले पुर्याउनुको लागि उहाँको धेरै धेरै धन्यवाद दिन्छु
0: है। हजुर हजुर ल, गुड नाइट विशेष पनि राख्न सक्नुहुनेछ तपाईँले, आफ्नो घर परिवारजन साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ।
2: हजुर
0: धन्यवाद,
2: अनि हाम्रो आवाज र तपाईँको आवाज अनि मित्रमा भन्दाखेरि जति तपाईँको प्रोग्राम सुनेर बस्नुहुन्छ सम्पूर्ण दिदी दाजुभाइहरूलाई
0: ओके भाई भाई साथी हुनुहुन्थ्यो सुरेन्द्रजी हुनुहुन्थ्यो यता रौतहडबाट हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री गर्न चाहन्छु। र अब भने हामी कमेन्टतर्फ लाग्नुपर्ने बेला भइसकेको छ, साथीहरूको कमेन्टहरू हामीलाई धेरैजना साथीहरूले कमेन्ट गर्नु भएको छ, साथीहरूको मिठा मिठा कमेन्टहरूलाई लिनुपर्ने बेला चाहिँ भइसकेको छ, अनि हामीलाई मेसेज पनि गर्नुभएको छ पर्सनल्ली, सो साथीहरूको मेसेज पहिला मेसेज गर्न अनियर गर्न चाहन्छु। लेख्नु भएको छ, हेलो दादा खाना खानुभयो त, म चाहिँ काभ्रेबाट रिता मगर भन्नुभएको छ। फर्स्टमा चाहिँ हजुरको लागि मिठो निद्रीको कामना अनि मिठो सपनीको कामना गर्दछु, अनि त्यस्तै गरी लेख्नु भएको छ मेरो घर परिवार सबैजनाको लागि गुड नाइट है भन्नुभएको छ। हाम्रो रिताजीलाई पनि धन्यवाद व्यक्त गर्दछु, अनि अर्को कमेन्टतिर कमेन्ट गर्नुभएको छ, हेलो दर्शन नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट, नाइट विशेष राख्नुपर्दा हजुरको लागि अनि राघव दाईको लागि, अनि त्यस्तै गरी साथी सबैजनाको लागि गुड नाइट भन्न चाहन्छु, अनि मलाई चिनेर चिने सबैजनाको लागि भन्नुभएको छ। आशा वाइबा हुनुहुन्छ, आशाजीलाई पनि धन्यवाद, अनि हेलो दाई हजुरले गाह्रो नमानिकन नाइ चाहिँ अब मैले रोजेको गीत बजाइदिनु होला भन्नुभएको छ। व्हाट्सएप व्यवस्था गरियो गर्नु पर्यो है हजुरले भन्नुभएको छ, व्हाट्सएप एकदमै चलिरहेको छ है पक्कै पनि, अनि गुड नाइट भन्नुभएको छ। जीवनजीलाई धन्यवाद छ, अनि सदीक्षाजीलाई पनि धेरै धेरै धन्यवाद, सरस्वतीजीलाई पनि धन्यवाद छ, अनि कमलाजीलाई पनि धन्यवाद, अनि जेमीजीलाई पनि विशेष धन्यवाद छ, अनि म पनि सुन्दैछु है, के छ हजुरको खबर भन्नुभएको छ, एकदमै खबर ठिकै छ दिदी हुनुहुन्छ। डोलमा लामाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु यति मिठो कमेन्टको लागि, अनि लेख्नु भएको छ हेलो नमस्ते गुड इभिनिङ सेवा मी लिङ्कडिन मिक्की पाँच थर भानुसोकबाट भन्नुभएको छ। हाम्रो मिक्कीजीले कमेन्ट गर्नुभएको छ, नाइट विशेष राख्नु पर्दा सबिना कन्दङवा अनि त्यस्तै गरी दिलसा राई प्रेम कला आचार्य अनि यमन लिम्बु तिम्रो माया यो संसार लिम्बु अनि त्यस्तै गरी कुसुम तिगेला अनि त्यसै गरी विसारा दिव्या सन्ध्या सुनाको लागि अनि ऋतु अनि सुनका सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि, अनि नमस्कार एन्ड गुड नाइट भन्नुभएको छ है। शक्तिजीलाई पनि धन्यवाद, अनि नवीनजीलाई पनि धन्यवाद छ, अनि गुड नाइट अल फ्रेन्ड गुड नाइट भन्नुभएको छ कुविदबाट है, यो मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो सानो माईजीलाई पनि धन्यवाद छ, अनि लेख्नु भएको छ लाउँथे माया घाते घाते भयो भन्ने गीत बजाउनु होला है दाई मिल्यो भने भन्नुभएको छ, धन्यवाद छ पक्कै पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो दादा सन्चै हुनुहुन्छ, खाना खानु भए त दादा मैले मेरो फ्यामिली लगायत सबैजनाको लागि गुड नाइट भन्नुभएको छ संगीता भुजेलजीलाई पनि धन्यवाद छ। अनि नमस्ते सेवा दाई हजुर, म खोटाङबाट चन्द्र राई है त भन्नुभएको छ, सबैजनाको लागि गुड नाइट सुन्दैछु नि भन्नुभएको छ, हाम्रो चन्द्रजीलाई पनि विशेष धन्यवाद छ। अनि लेख्नु भएको छ उहाँले, हुन्न म त कहिले नि दुखी, हेलम्बा एफएम छ यो मनको ढुकढुकी भन्नुभएको छ। वाह, एकदमै एकदमै है पक्कै पनि, हुन्न म त कहिले नि दुखी, हेलम्बा एफएम छ यो मनको ढुकढुकी। वाह, कति राम्रो लाइन है। अनि लेख्नु भएको छ, शुभरात्रीसँग मिठो निदरीको कामना गर्दछ हजुर लगायत हेलम्बा एफएम होल युनिट टिमको लागि, सदैव माया अनि सुमधुर सम्झना भन्नुभएको छ। पक्कै पनि तपाईँहरूलाई पनि हाम्रो हरपल माया, सदैव अमर माया रहिरहने नै छ। अनि लेख्नु भएको छ उहाँले, अनि मेरो साथीहरूलाई सम्झिनु पर्दा सबिना लामा, मुना मुखियाको लागि दिनी मीना श्रेष्ठ, दिदी जुनो तामाङ अनि सम्झना घिसिङ लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट अनि मिठो सपनीको कामना, मिठो निधरीको कामना व्यक्त गर्दछु। म चाहिँ मिडिया प्रेमी जनक लामा, नुवाकोट घर कौकनी गाउँपालिका घर भई काठमाडौँबाट सुन्दैछु फेसबुक अडियो लाइभ मार्फत भन्नुभएको छ। यति मिठो अत्यन्तै एकदमै मिठो कमेन्ट गरिदिनु भएकोमा जनकजीलाई धन्यवाद गर्दछु। अनि गुड नाइट भन्नुभएको छ अहिलेसा तुमसिंहजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, रात्रिकालीन अभिवादन, के छ खबर, संचालक ज्यू भन्नुभएको छ, प्राविधिक मित्र अनि रेडियो परिवार सबैजनाको लागि भन्नुभएको छ, कमलाजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि हेलो हजुर, खाना खानुभयो, म पनि सुन्दैछु भक्तपुरबाट, सन्देश राख्नुपर्दा सबैजनाको लागि गुड नाइट भन्नुभएको छ, मनोजजीलाई पनि धन्यवाद छ। अनि प्रेम शेरप्रतापले जुङबाट हुनुहुन्छ, हेलो हाई नमस्ते, अनि खाना खानुभयो, के छ हजुरको खबर, सुन्दैछु नि है दुबईबाट भन्नुभएको छ प्रेम शेरपाजीलाई पनि धन्यवाद छ। अनि मिडिया प्रेमी निर्मला वानिमजीले पनि गुड नाइट गर्नुभएको छ, अनि कुमारीजीले पनि गुड नाइट गर्नुभएको छ, कतिवटा इभान्जेलिनाजीलाई पनि धन्यवाद छ। अनि त्यसै गरी हेलो नमस्ते, खाना खानु भयो हजुरको, के छ, म पनि सुन्दैछु नि भन्नुभएको छ, रेजिना तामाङजीले पनि धन्यवाद छ। अनि रमला रामलाल सुमनजीले पनि नमस्ते एण्ड गुड नाइट गर्नुभएको छ। अनि हरफल रोशनीजीले पनि नमस्ते अनि गुड नाइट, शुभ रात्री, मिठो निन्द्रको कामना, मसँग चिर परिचित सबै सबैजनालाई शुभरात्री गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ हाम्रो हरफल रोशनीजीलाई पनि है। मैले तपाईँहरूको कमेन्ट एकदमै छोट मात्र लिएको छ, मौसमको गडबडीका कारणले गर्दा हामी एकदमै अगाडि बढ्नु परेको हुनाले। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ भावना मगर्सजी हुनुहुन्छ है, धेरै धेरै धन्यवाद छ। अनि शक्तिजीले पनि नमस्ते है, गुड नाइट सबैजनालाई भन्नुभएको छ है, तपाईँले पनि धेरै धेरै धन्यवाद छ। अनि कुमला रसाइलीजीले पनि कमेन्ट गर्नुभएको छ, सो धन्यवाद व्यक्त गर्दछु, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि त्यसै गरी हेलो दाई हजुर, के छ हजुर खबर, सन्चै आरामै हुनुहुन्छ, मैले पनि आज प्रोग्राम सुन्ने अवसर पाए, शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु सम्पूर्ण सम्पूर्णमा भन्नुभएको छ। सपना ढुङ्गानाजीलाई पनि धेरै धेरै धन्यवाद छ, हामीलाई मेलम्सी दुईबाट जस्तो लाग्छ होइन, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि अन्तिममा रूपासना योगीजीले पनि नमस्ते एण्ड गुड नाइट भन्नुभएको छ, धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकिएको छ र मौसम पनि एकदमै बिग्रिसकेको छ, सम्पूर्ण साथीहरूलाई धन्यवाद, शुभरात्री व्यक्त गर्दछु। अनि यो समयमा कल एसएमएस गर्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धन्यवाद छ। रातिको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आत्मीय मनहरूलाई पनि धन्यवाद, शुभरात्री व्यक्त गर्दछु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ बिदा हुन्छु। हवस् त, नमस्कार।